0: drip on ya.
1: Extreme energy drink.
2: Oho. छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।

0: 榜定岗成都榜。
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू।
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन।

0: 0005 3608560005 3608560005 3 पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरांगकोट, जुप्राङ कोट, अर्मला कोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीको लागि फोन 0615887116, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना, आजै फेरि आउनुस्।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजे कनपुन हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 20 गते मंगलबार, तदनुसार सन् 2026 अक्टोबर 6 तारीक नेपाल सम्बत 1146 असोज कृष्ण पक्ष एकादशी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारले 5,737 परिवारलाई लाल पूर्जा बाँडिसकेको प्रधानमन्त्रीको दावी, सुकुम्बासी समस्या मुक्त जिल्ला क्रमशः घोषणा गरिने। सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, चोलेन्द्र शमशेर पक्राउको सूचना चुहावट गरेको आरोप। कंग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्य समिति 297 सदस्य, विधान सोमबारे पारित। भटेकोशी बाढ़ी पछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको भनाई, नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम, ढड्डामा रेकर्ड नभेटिए पनि सो घोषणाबाटै काम हुने। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने 3 जना वैज्ञानिकलाई नोबेल पुरस्कार, र देशभर 27 वटा रंगशाला र कवर्ड हल बनाउने सरकारको निर्णय। खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास, गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विधान विवाद, निर्वाचन तालिका स्थगित।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा, सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गरिएको छ। भूमि अधिकार, अव्यवस्थित बसोबास व्यवस्थापन र सुकुम्बासी समस्या समाधान सरकारको प्रमुख प्राथमिकतामा रहँदै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जाल मार्फत सो जानकारी गराउनु भएको हो। उहाँले भन्नुभएको छ, विभिन्न जिल्लामा लाल पूर्जा नभएका सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको छ। यो शुरूआत हो। अब यसलाई तीव्र गतिमा देशभर विस्तार गर्ने चरणमा हामी प्रवेश गरेका छौं। 1,000 दिन भित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने भन्ने निर्वाचनमा गरिएको वाचा स्मरण गर्दै उहाँले उल्लेख गर्नुभएको छ, हामीले निर्वाचनमा स्पष्ट वाचा गरेका छौं 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने। यसलाई रासोपा सरकारको स्पष्ट कार्य सम्पादन लक्ष्यका रूपमा अगाडि बढ़ाइएको छ। अब जिल्ला जिल्लामा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने र यस समस्यालाई सधैँका लागि समाधान गर्ने दिशातर्फ सरकार अगाडि बढ़ेको छ। 7 दशकसम्म आश्वासन पाएका नागरिकले अब लाल पूर्जा पाउनुहुन्छ। नेपाली कंग्रेसले 2015 सालको संसदीय निर्वाचनको घोषणा पत्रमा भूमिहीन किसानलाई जग्गा उपलब्ध गराउने उल्लेख गरिए पनि अहिलेसम्म वितरण हुन नसकेको भन्दै उहाँले टिप्पणी समेत गर्नुभएको छ। विक्रमसम्म 2015 संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कंग्रेसले आफ्नो घोषणा पत्रमै लेखेको थियो, पहिले आबाद भएपछि पर्ती रहन गएको जग्गा एवं त्यस्ता वन जसलाई राख्दा फाइदा छैन तिनलाई फडानी गरी प्राप्त भएको जग्गा र भूमिको अधिकतम सीमा निर्धारण गर्दा आएको अधिक भूमि समेत भूमिहीन किसानलाई प्राथमिकता दिने गरी बाँडिनेछ। नेपाली कंग्रेसले जग्गा बाँड्ने घोषणा गरेदेखि यता देशमा व्यवस्था फेरिए, पंचायत आयो, सुधारिएको पंचायत आयो, बहुदल आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, विभिन्न समयमा बहुमतका सरकार बने, दुई तिहाईका सरकार बने, मिलिजुली सरकार बने, तर 7 दशक अघि राजनीतिक घोषणामा लेखिएको सुकुम्बासीको समस्या आज पनि समाधान गर्नुपर्ने प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, दशकौंदेखि यही समस्या समाधान गर्छौं भनेर नागरिकसँग मत मागियो, जग्गा पाइन्छ, लाल पूर्जा पाइन्छ, भूमिको समस्या अन्त्य हुन्छ भनेर आश्वासन दिइयो, आयोग बने, समिति बने, कार्यविधि बने, अध्ययन भए, निर्णय भए र फेरि ती निर्णय रोकिए, संरचना फेरिए, सरकार फेरिए, तर भूमिहीनको अवस्था उस्तै रह्यो। पूर्ववर्ती सरकारले भूमि समस्या समाधानका नाममा राजनीतिलाई केन्द्रमा राखेर विभिन्न आयोग तथा संरचना खड़ा गरेको र ती संरचनामा राज्यले ठूलो स्रोत र समय खर्च समेत गरेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। 2077 सालदेखि गत वर्षसम्म मात्र भूमि सम्बन्धी विभिन्न आयोग तथा संरचनामा राज्यको 2 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च भएको तर खर्चको तुलनामा अपेक्षित नतिजा आउन नसकेको उहाँको भनाइरहेको छ। भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेको उल्लेख गर्दै उहाँले अहिलेसम्म प्रणालीमा प्रविष्ट भइसकेका कुल 13,11,197 निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अगाडि बढ़िसकेको जानकारी गराउनु भएको छ।

रसुवाको फोटेकोशी नदीमा गत भदौ 10 गते आएको विनाशकारी हिमबाड़ीबाट 40 दिनदेखि निरन्तर सञ्चालन हुँदै आएको खोज तथा उद्धार कार्य सरकारले स्थगित गरेको छ। बाढ़ीले बेपत्ता भएकाहरूको जीवित उद्धारको सम्भावना न्यून हुँदै गएपछि अब सरकारको प्राथमिकता प्रभावितको पुनस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा केन्द्रित हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार सिंह दरबारमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेकका खोज तथा उद्धार स्थगित गरी पुनर्निर्माण तथा पुनस्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीको पनि सहभागिता थियो। प्रधानमन्त्री शाहले मुख्यमन्त्री लक्षित भन्नुभएको छ, हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडो भन्दा चाँडो विपद व्यवस्थापनको काम सक्दैछौ, त्यसैले यस विषयमा ढुक्क हुन आग्रह गर्दछु। उहाँले भोटेकोशी, त्रिशुली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढ़ी पहिरोको क्षतिको समेत अध्ययन सहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताउनु भएको छ।

सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सम्बन्धी सूचना चुहावटका आरोपमा निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। गत साता पक्राउ परेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरिए लगतै उनी टेकु स्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए। त्यसपछि राणा पक्राउ परेको सूचना बाहिरिएको थियो। मन्त्रालय स्रोतका अनुसार हिजोको मन्त्री परिषद बैठकले उनलाई निलम्बन गरेको हो। त्यसको सूचना गृह मन्त्रालय मार्फत सशस्त्र मुख्यालय पठाएको छ। सरकारले पूर्व प्रधान न्यायाधीश राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपूछ गर्न खोजेको थियो। विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै प्रधानमन्त्री सचिवालयको ठाडो निर्देशनमा उनी पक्राउ परेका थिए। निलम्बित एआईजी दाहाल राणाका नातेदार हुन्। गृह मन्त्रालयले दाहाललाई रातारात राणालाई भेट्न जानेको कारणबारे सोधपूछ गरेको थियो। उनले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुगेको भनेका थिए। यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट दाहालबाटै भएको दावी गर्दै आएको थियो। दाहाल निलम्बनमा परेको राष्ट्रसभाबाट प्रतिनिधि सभा सदस्य रहेका अधिवक्ता यज्ञमणि नेउपानेले पुष्टि गरेका छन्। अलिक पहिल्यै गर्ने कुरा थियो, विधि सम्मत गर्दा केही ढिला भएको हो उनले भनेका छनृ।

नेपाली कंग्रेसको संशोधित विधान पारित भएको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत दोस्रो दिन खुल्ला मंचमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो। प्रवक्ता देवराज चालिसेले मीडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधान अनुसार केन्द्रीय कार्य समिति 297 सदस्यीय रहनेछ, जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चारजना रहनेछन्। उपसभापतिमा एकजना महिला अनिवार्य गरिएको छ। त्यस्तै महामन्त्री तीनजना रहनेछन्, जसमा एकजना महिला अनिवार्य गरिएको छ। त्यस्तै सह महामन्त्रीमा 15 जना रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एकजना हुनेछन्, प्रवक्ता एकजना हुनेछन् भने सह प्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा 45 जना रहनेछन्, महिला खुलामा 15 जना हुनेछन्। हरेक प्रदेशबाट एक महिला सहित 4 जना हुनेछन्। साथै उपत्यकाबाट एक महिला सहित 2 जना अनिवार्य गरिएको छ। यस्तै दलिततर्फ 5 महिला र 1 मधेसी सहित 14 जना रहनेछन्। जनजातितर्फ 8 महिला सहित 20 जना हुनेछन् भने खस आर्यबाट 8 महिला सहित 18 जना हुनेछन्। मधेसीतर्फ 5 महिला सहित 13 जना हुनेछन्। यस्तै जनसम्पर्क समितिबाट 2 महिला सहित 7 जना हुनेछन्। पिछड़िएको वर्गबाट 3 जना हुनेछन्। थारूबाट 2 महिला सहित 6 जना रहेका छन्। श्रमिकबाट 1 महिला सहित 3 जना, पेशागत विज्ञबाट 2 महिला सहित 7 जना रहेका छन्। साथै प्रदेशबाट 21 जना 35 वर्ष मुनिका युवा रहनेछन्। यस्तै अपाङ्गता भएकाबाट 1 जना तथा प्रजातन्त्र सेनानीबाट 3 जना हुनेछन्। केन्द्रीय कार्य समितिले पछि 66 जना मनोनित गर्नेछ। सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रले मात्र पारित गर्नेछ। मंगलबार बिहान 10 बजेदेखि उम्मेद्वारको मनोनयन हुने भएकोले विधान भने सोमबारै पारित गरिएको हो। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817-17, 98025817-17।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली,
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
5: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा द्वारा बिना सुई मोतियाबिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36-816।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
6: फोन 061-572-648-572-849।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: हेलो
14: हजुर, नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-442-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
15: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।

विश्वमसेना पुनः एलर्टमा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। काठमाण्डुमा जारी नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेएनजी प्रतिनिधि पार्टीमा युवा पुस्तालाई स्थान दिएकोमा उत्साहित बनेका छन्। कंग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्य समितिमा 35 वर्ष मुनिका 21 जना युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ। महाधिवेशन बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ पुस्ताका भावनालाई समेट्न 18 वर्ष भन्दा माथि र 21 वर्ष भन्दा कम उमेर समूहका युवा रहने गरी युथ काउन्सिल बनाउने प्रस्ताव गरिएको छ। युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न यस्ता विषय सकारात्मक रहेको युवा प्रतिनिधिले प्रतिक्रिया दिएका छन्। तनहुँबाट कंग्रेस महाधिवेशन प्रतिनिधि रहेका जेएनजी समूहका अनुप आले मगर कक्षा 11 पढ्दैदेखि कंग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा आबद्ध रहेका थिए। हाल स्नातकोत्तर तहमा अध्ययन गर्दै रहेका पार्टी सभापति थापाको नेतृत्वमा कंग्रेसमा पुस्तान्तरण र रूपान्तरण भइरहेको उहाँको बुझाइ छ। आले मगरले भन्नुभयो, पार्टी सभापतिले रूपान्तरणको जुन बिगुल फुक्नु भएको छ त्यसले युवा पुस्तालाई समेटेर भोलि समुन्नत देश बनाउने छ भन्ने आशा लिएको छु। यो महाधिवेशनबाट 35 वर्ष मुनिका युवालाई जसरी एउटा अवसर दिएको छ यो नै कंग्रेस रूपान्तरण भएको संकेतका रूपमा मैले बुझेको छु। काठमाण्डू क्षेत्र नम्बर 2 कंग्रेस महाधिवेशन प्रतिनिधि चुना बहादुर तामाङले अबको कंग्रेस पुरानो पुस्तालाई पनि सम्मान गर्ने र नयाँ जेएनजीलाई पनि माया गरेर सँगै लिएर जाने पार्टीको रूपमा देख्न चाहेको उहाँले बताउनु भएको छ।

नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत गण्डकीबाट दर्जनौले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अहिलेसम्म सामाजिक सञ्जाल मार्फत 30 भन्दा बढ़ीले केन्द्रीय सदस्य उम्मेद्वार बन्ने घोषणा गरेका छन्। पदाधिकारीमा भने उपसभापति र सहमहामन्त्रीमा बढ़ी दावी रहेको छ। उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दावी छ। उहाँले उम्मेद्वारीको घोषणा सार्वजनिक गरिसक्नु भएको छ। यस्तै तनहुँका गोविन्द भट्टराई पनि उपसभापतिका आकांक्षी हुनुहुन्छ। दुवैजना शेरबहादुर देउवा पक्षबाट विशेष महाधिवेशनपछि हालको संस्थापनमा खुल्नु भएको हो। उहाँहरू हाल केन्द्रीय सदस्य हुनुहुन्छ। केन्द्रीय प्रवक्ता तथा सदस्य देवराज चालिसे र निवर्तमान सह महामन्त्री जीवन परियार पनि उपसभापतिका उम्मेद्वार हुनुहुन्छ। तर परियारले उम्मेद्वार बारे विचार गर्ने बताउनु भएको छ। चालिसे निकटकाले भने उपसभापतिमा उम्मेद्वारका रूपमा चर्चा गरिरहेको बताइएको छ। गण्डकीबाट महामन्त्रीमा नवलपुरका शंकर तिवारीले आकांक्षा गर्नुभएको छ। तर उहाँको दावी बलियो नरहेको नेताहरूले बताएका छन्। सहमहामन्त्रीमा पनि तीनजनाको नाम चर्चामा छ। आदिवासी जनजातिबाट ओम घरती दावेदार छन्। खुलामा कास्कीका सभापति किशोर दत्त बरालको नाम सुनिएको छ। मुस्लिम वा अल्पसंख्यक क्लस्टरमा गोर्खाका अब्दुल सत्तारको नाम चर्चामा रहेको छ। पर्वतका अर्जुन जोशी पनि पदाधिकारीका लागि सम्भावित नाम हो, तर उहाँले हालसम्म घोषणा गर्नुभएको छैन। केन्द्रीय सदस्यमा पनि अत्यधिक धेरै नाम सुनिएको छ। तीमध्ये कसले उम्मेद्वारी दिन्छन् भन्ने प्रश्न छैन। कंग्रेस गण्डकी कार्यसमितिले उम्मेद्वारीपछि आन्तरिक छलफल गर्ने तयारी गरेको छ। उम्मेद्वार कति भन्ने अहिले नै प्रश्न भएको छैन। दावी धेरैले गरेको देखिन्छ। प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेले भन्नुभएको छ, उम्मेद्वारी दर्ता हेरौं अनि प्रदेशको छुट्टै भेला राख्ने भन्ने सल्लाह भइरहेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनुभएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनु भएको छ। शाहले युक्रेन रूस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गर्नुभएको छ। आपूर्ति व्यवस्थालाई सहज बनाउन संचार माध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ रहेको छ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिलीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। आयोगको पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले संविधानको धारा 294 उपधारा 3 व्यवस्था बमोजिम प्रदेश प्रमुख समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट बाहिरिनु भएको छ। नेकपाका वरिष्ठ नेता समेत रहनुभएका खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ। सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी अभियानको घोषणा गर्नुभएको हो। खनालको नेतृत्वमा शनिबार गोप्य भेला भएको थियो। अभियानको पहिलो भेलाबाट पारित प्रस्तावबारे सोमबार पत्रकार सम्मेलन मार्फत जारी दिनुभएको हो। कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्न अभियान सञ्चालन गरियो को उहाँले बताउनु भएको छ। बेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा पुनर्गठन र पुनर्संरचना गर्दै वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्न सबै कम्युनिष्ट समूहहरूसँग हार्दिक आग्रह गर्दछ। उहाँले एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने बताउनु भएको छ। सवारी चालक अनुमति पत्रको नम्बर प्रणालीमा भए पनि पूर्ण विवरण नहुँदा वर्षौंदेखि नवीकरणबाट वञ्चित करिब 4,00,000 चालकलाई सरकारले राहत दिएको छ। यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गर्दै प्रणाली वा ढड्डामा पूर्ण विवरण नभेटिए पनि सवारी चालकले सो घोषणा गरेर एक पटकका लागि लाइसेन्स नवीकरण गर्न पाउने व्यवस्था गरेको हो। विभागले सवारी तथा यातायात व्यवस्था नियमावली 2054 नियम 62(1)ले दिएको अधिकार प्रयोग गरी विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 स्वीकृत गरी लागू गरेको छ। निर्देशिकाको एक बुदा अनुसार अब प्रणालीमा लाइसेन्स नम्बर देखिएको तर प्राविधिक कारणले अन्य पूर्ण विवरण नखुलेको अवस्थामा पनि सेवाग्राहीले सम्बन्धित प्रतिष्ठित यातायात कार्यालयबाटै सजिलै नवीकरण गराउन सक्नेछन्। यसअघि यस्तो समस्या समाधानका लागि सेवाग्राहीहरू केन्द्रस्थित यातायात व्यवस्था विभाग धाउनुपर्ने बाध्यता थियो। नयाँ व्यवस्था अनुसार सम्बन्धित कार्यालयको अभिलेख वा डेटा बेसमा पूर्ण विवरण नभेटिएमा चालक अनुमति पत्र भागसँग उपलब्ध प्रमाण, कार्यालयको पुरानो अभिलेख वा सेवाग्राही स्वयंले भर्ने सो घोषणा फारमका आधारमा पुनः अभिलेख कायम गरिनेछ। सोही कायम भएको अभिलेखलाई आधार मानेर कार्यालयले नवीकरण प्रक्रिया अगाडि बढ़ाउने विभागका अधिकारीले बताएका छन्। तर सो घोषणा गर्दा पेश गरिएका विवरणको कानूनी तथा प्राविधिक जिम्मेवारी भने स्वयं सवारी चालकले नै लिनुपर्नेछ। झुटो विवरण पेश गरी नवीकरण गराएको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही हुने विभागले जनाएको छ। नेपालीहरूको महान पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकलाई विशेष छूट दिइने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका पूर्व अध्यक्ष तथा माना अर्थ सदस्य केशव बहादुर खत्रीका अनुसार ग्राहकवर्गलाई उपहार भन्दानी गुणस्तरीय सामान बेच्ने उद्देश्यका साथ सबै ग्राहकलाई बुद्ध विशाल बजारमा हरेक सामान खरिदमा 5-25% छूटको व्यवस्था गरिएको बताएका छन्। उपहार पहिले नगद 5-25% छूट अहिले भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छूटको व्यवस्था मिलाउनुका साथै बुद्ध विशाल बजारभित्र सामान खरिद गर्ने ग्राहकहरूलाई निशुल्क पार्किङको व्यवस्था गरिएको एसोसिएशनका अध्यक्ष बुद्धि बहादुर कुंवरले बताएका छन्। एसोसिएशनका उपाध्यक्ष मनहरी पौडेलले बुद्ध विशाल बजारभित्र उत्कृष्ट टिकटक बनाउने टिकटकरलाई पुरस्कार दिने व्यवस्था मिलाइएको बताएका छन्। पौडेलले प्रतियोगितामा सहभागी हुन इच्छुकले बुद्ध विशाल बजार एरियाभित्र मौलिक तथा सृजनात्मक भिडियो तयार गरी फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्ने र उक्त टिकटक बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनको फेसबुक पेजमा पठाउनु पर्ने बताएका छन्। विजेताको मूल्याङ्कन, भिडियोको विषयवस्तुको गुणस्तर, सृजनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र शेयरका आधारमा उत्कृष्ट 3 जनै 10,000 पुरस्कार दिइने र कृत्रिम रूपमा बुस्टमा प्रमोट गरिएका भिडियो भने प्रतियोगितामा समावेश नगरिने एसोसिएशनका महासचिव थमन सिंह गुरूङले बताएका छन्।
तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Mania Extreme Energy Drink.
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 985600053, 985600053। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061454689, 452715।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061581.
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061551728, मोबाइल 98560027।
11: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ।
9: अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
14: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161-578-1062।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

अमेरिकी वायुसेनाले बेलायती सैन्य अड्डा आरएएफ फियरफोर्डबाट सबै बम वर्षक विमान हटाएको छ। यो सैन्य अड्डामा गएको सेप्टेम्बर 27 भएको एउटा घटनाबारे आतंकवाद विरोधी प्रहरीले अनुसन्धान गरिरहेको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई तिनका मूल अखड़ामा फिर्ता पठाइएको पुष्टि गरेका छन्। यद्यपि अमेरिकाले ती विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाइएको छैन। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डायरोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेल लाई सो पुरस्कार दिने घोषणा गरेको हो। तीनजना वैज्ञानिकले संयुक्त रूपमा 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अगाडि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरीले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश भलिबल संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा विधान विवादका कारण स्थगित भएको छ। पोखरामा सोमबार उद्घाटन समारोह सम्पन्न भए पनि निर्वाचन प्रक्रियामा विधान सम्बन्धी विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको हो। समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरीले जानकारी दिनुभएको छ।

0: लालपूर्जा बाँडिसकेको प्रधानमन्त्रीको दावी, सुकुम्बासी समस्या मुक्त जिल्लाको क्रमशः घोषणा गरिने। सशस्त्रका एआईजी वंशीराज दाहाल निलम्बित, चोलेन्द्र शमशेर पक्राउको सूचना चुहावट गरेको आरोप। कंग्रेसमा थपियो वरिष्ठ उपसभापति, केन्द्रीय कार्य समिति 297 सदस्य, विधान सोमबारे पारित। बडेगुसी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको उद्योग मन्त्रीको भनाई, नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख। सवारी लाइसेन्स नवीकरणमा नयाँ नियम, ढड्डामा रेकर्ड नभेटिए पनि सो घोषणाबाटै काम हुने। अमेरिकाले बेलायती सैन्य अड्डाबाट सबै बम वर्षक विमान हटायो। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई नोबेल पुरस्कार, र देशभर 27 रंगशाला र कवर हल बनाउने सरकारको निर्णय। खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास, गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विधान विवाद, निर्वाचन तालिका स्थगित। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हुन्छ यार। आजको पास त उतै होला हुन्छ यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461408082।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक।
7: यति बेला बिहानको 7 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Bonia. Extreme energy drink.
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: संस्कृति चुनाउन दौडौं इतिहास।

सम्झाउन दौड़ौ, साहस जगाउन दौड़ौ, प्रकृति जोगाउन दौड़ौ। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: आई लभ यु टु हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइट फ्रेग्रेंस
2: रंग बहार
3: वर्जर संगै उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्जर पेंसले

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, योनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेकन किनानी खनि तोला
5: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर किमे झोकोलाई नि छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याब यार मोहै
4: जग मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
4: तोय मिल ती बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: sip on ya.
1: Extreme energy drink.
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560997।
4: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
4: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
4: ल तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
4: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061533123, 98028750701, 98028750702।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
0: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9560-33405, 9560-33405।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: Nipponia. Extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दानपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
3: हरेक

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। आजको विषयवस्तु हामीले व्यवसायसँग सम्बन्धित, उद्यमशीलतासँग सम्बन्धित कुराकानीहरू जोड्दैछौं। यस क्षेत्रमा मजदूरी गरी यहाँसम्म आउनुभएका अझै पनि युवाभन्दा अलिकति माथि जानुभएका युवा हुनुहुन्छ। उहाँ व्यवसाय मात्रै नभइकन एउटा कुशल साहित्यकर्मी, रसज्ञ, कवि पनि हुनुहुन्छ। आज मैले व्यवसाय कुराकानीहरू अलि बेसी गर्छु, उद्यमशीलताका कुराकानी बेसी गर्छु र उद्यमशीलतासँग जोडिएका अनुभवहरू शेयर गर्छु र परिरहेका ती पीर र बर्खाका कुराहरू पनि म तपाईँलाई सुनाउँछु। मैले लिएको छु भर्खरै वरूण अटोहपलाई सञ्चालनमा ल्याउनुभएका केही दिन अघि मात्रै हो र त्यसअघि यो क्षेत्रमा 2.5 दशक बिताइसक्नु भएको छ वरूण अटोमोबाइलका संचालक तथा कास्की मोटरसाइकल मेकानिकल एसोसिएशनका पूर्वाध्यक्ष माधव खतिवडालाई निम्ताएको छ। नमस्कार, यहाँ स्वागत छ। त्यो मोटरसाइकलका अनि त्यो मेकानिकल सामानहरूका एक्सिलेटर घर घर पार्न थालेको 1.5 दशक भइसकेको छ नै,
2: लगभग 1.5 दशक आफैले
1: कसरी बित्यो,
2: घ्यार घ्यार गर्न थाले चाहिँ 1.5 दशक बित्यो। त्योभन्दा अगाडि चाहिँ म एलएमएल सोरुममा मार्केटिङ इन्चार्जको रूपमा पोखरा भित्रिएको थिएँ। मेरो घर चाहिँ निजगढ बारा। यो यसमा जोडिनुको एउटा गजबको संयोग पनि छ, घरमा बस्न नसक्ने अवस्था, त्यति बेलाका आन्दोलनहरूका कुरा। यसै क्रममा चाहिँ म पोखरा आइपुगेँ र संयोगवश अटोमोबाइलतिर लाग्यो। अटोमोबाइल क्षेत्रमा पोखरामा केही वर्ष अगाडिसम्म चाहिँ असाध्यै राम्रो अवसरको रूपमा लिइन्थ्यो। अहिले भने हरेक व्यवसाय जस्तै संकटमै छ। तैपनि हिम्मत गरेर छोराछोरी विदेश पठाउनुभन्दा छोराछोरीलाई व्यावसायिक रूपमा नेपालमै जसरी पनि राख्नुपर्छ भन्ने सोचले मैले चाहिँ मोटो हबलाई सञ्चालनमा ल्याएको।
1: अहिले के छ त्यो आफूले सञ्चालन गरिरहेको पुरानो र नयाँमा चाहिँ के छ?
2: यस्तो छ, अब यो मैले चाहिँ अटोमोबाइललाई हामी 20-25 वर्षदेखि काम गर्दैछौ। हाम्रो प्रविधि पुरानो भइसक्यो अनि छोरो 20 वर्ष लाग्दैछ, उसलाई चाहिँ आफ्नो तरिकाले सञ्चालन गरेर अहिले बजारमा कस्तो डिमाण्ड छ त त्यो चिज अध्ययन गरेर त्यसलाई अगाडि बढाउनुपर्छ भनेर चाहिँ छोराको लागि, छोराहरूलाई परदेश नदिनको लागि र अहिले नवपुस्ताहरूलाई जुन अहिले फेसन छ विदेश नजाँदाखेरि केही पनि हुँदैन भन्ने चाहिँ मैले 20 वर्ष छोरालाई प्रयोग गरेर प्रयोगै भन्न रुचाउँछु म। विदेश जान्छु भन्दा होइन छोरा, विदेश जानुभन्दा नेपालमै केही गर्नुपर्छ। हाम्रा बुवाहरूले हामी छछाइ भाइलाई व्यवस्थित गरेर पढाएर यहाँसम्म पुर्याउनु भयो, दुःख सुख गरेर खाइराखेका छ भने अबको पुस्ताले विदेशी नै होइन देशमै केही गर्नुपर्छ। झन् जेएनजी आन्दोलनपछि त नवपुस्ताहरूको प्रवेश हुनुपर्ने एकदमै कम भइरहेको अवस्थामा चाहिँ मैले त्यो मोटो हबलाई, वरूण मोटो हबलाई चाहिँ सञ्चालनमा ल्याएको
1: हुँ। यसमा चाहिँ पुरानो र नयाँको, नयाँ काम गर्नेहरूको त्यसै गरी पुरानोहरूको जुन ज्ञान, जुन सिप र इच्छा छ, अब मिश्रण हुने भए होइन?
2: हजुर हजुर, अहिले यस्तो पनि हुँदो रहेछ कि अब तपाईँ हामी नै भनौँ देखिराखेको आर्जु विष्ट साधारण लाग्छ, नयाँ पत्रकार कोही आयो भन्दाखेरि त्यस गरी हौसला हुने, ओहो उहाँलाई देख्न पाए हुने भने जस्तो हुँदो रहेछ। त्यही भएर नयाँ पुस्ताहरूलाई जिम्मा लगाउँदाखेरि नयाँ युवाहरू चाहिँ, नयाँ पुस्ताका जेएनजी युवाहरू चाहिँ राम्रै उपस्थिति देख्दा चाहिँ खुसी लागेको छ, आएर प्रेरणा दिन्छन् भन्छ बाबुले, ठिक गर्यो यार, अब यो यस्तो तरिकाले चल्नुपर्छ भनेर सिकाउँछन् भन्ने कुराहरू आउँदा खुसी लाग्छ। अब यो अहिले भनेको चाहिँ त्यहाँबाट कमाउने भन्दा पनि टिक्ने भन्ने अवस्था छ बजारको। अहिले जसरी हुन्छ त्यसलाई टिकाउँदै लैजाँदा छोरालाई नेपाल राख्न सकिन्छ कि भन्ने एउटा सोच पनि हो।
1: अर्को फेरि नयाँ पुस्ताले यहीँ बसेर केही गर्न थालेपछि एउटा सम्भावनाको जुन आशा पनि देखायो,
2: सम्भावना
1: साथीभाइले त हेरे नि,
2: सम्भावना देखायो भन्दा पनि नयाँ पुस्ताका युवाहरू धेरै आए भनेपछि अब युवाहरूमा पनि त्यो सोच आयो कि भन्ने खुसी लाग्यो।
1: अर्को कुरा जुन म्यानुअली सिस्टमले वा परम्परागत तरिकाले जसरी हामीले काम गर्दै आएका थियौं, नयाँ पुस्ताले चाहिँ नयाँ ढंगले पनि सोच्न सक्छ कि उनीहरूको पुस्तासम्म आउँदाखेरि नयाँ प्रविधि पनि भित्रिसकेका छन्।
2: अहिले
1: हामीले गर्न सक्नुहुन्न, उनीहरूले गर्न सक्छु भन्ने आश चाहिँ गर्छन्।
2: हजुर हजुर, अहिले उनीहरूलाई के सजिलो छ भने सबै अहिले आएको BS6 भन्ने मोडलहरू आइसके, हामी टुस्टकबाट शुरूआत गरेका, RX100 शुरूआत गरेका भनेका तपाईँको
1: त्यति बेलाको
2: प्रविधि पुरानै छ। त्यसै अन्तर्गत हामी केही त्यति बेला टुल्सहरू उपलब्ध हुँदैनथ्यो, ह्याम्मरै हानेर छिनो हानेर खोल्ने लगाउने गर्नुपर्ने बाध्यता थियो भने अहिले चाहिँ प्रविधियुक्त छ। वर्कसपहरू पनि सबै अटोमोबाइलमा धेरै प्रविधिहरू आइसकेका छन्। जस्तो अहिले अब इभीहरूमा त तपाईँको BCU सिस्टमहरू हुन्छ, त्यो करेन्ट नाप्नेदेखि लिएर सबै प्रविधिहरू छ कि अब बल्बमा कति पठाउने, चाबीमा कति पठाउने, हेडलाइटमा कति पठाउने, प्लग स्टार्ट गर्नलाई कति पठाउने भन्ने मापन एउटा सेन्सर राखेर रा, हेर्न मिल्ने प्रविधिहरू आइसकेका छ। हामीभन्दा नयाँ पुस्ताको काम गराइ एडभान्स छ,
1: उनीहरू पनि अब सिक्न जान्न र प्रयोग गर्न पनि इच्छुक छन्।
2: उनीहरूलाई प्रविधि नै
1: मात्र एउटा घटना, एउटा कारमा हामी जाँदैथ्यौं, एकजना भाइले कार चलाइरहनु भएको थियो, अगाडिबाट एकजना बहिनीले बाटो क्रस गर्दै हुनुहुन्थ्यो, उहाँले ब्रेक लाउनुभन्दा पहिले अटो ब्रेकमा गएको थियो गाडी, देख्नुभयो के भयो भने फेमिलाई त केही थाहा भएन, सेन्सरले काम गरे, उहाँले बाटो काटेर जानु थियो, गाडी आफै रोकियो।
2: अहिले सेन्सरहरू छन् जस्तो नजिकै कुनै
1: यसमा आयो,
2: हजुर हजुर, अगाडि केही दूरीमा साधनहरू अथवा केही रोकिएको चीज आयो भने सेन्सरले अटोमेटिक तपाईँको स्टार्ट बन्द गरिदिने र लक गरिदिने गर्छ अहिलेको नयाँ प्रविधिहरूमा। त्यो प्रविधि नजान्दा चाहिँ चालकहरूलाई अलिक गाह्रो भइरहेछ, नत्र धेरै प्रविधिहरू तपाईँको दुर्घटनाबाट बच्न सकिने प्रविधिहरू, काम गर्दाखेरि तपाईँको टुटफुट एकदमै कम हुने प्रविधिहरू आइसकेका छन्। त्यही हो, नेपालमा त्यो प्रविधिलाई प्रयोग गरेर गर्नलाई लगानी गर्नु पर्यो, लगानी गरेर असुरक्षित भएकोले धेरै नेपाली चाहिँ यो पेसाबाट विस्थापित पनि हुँदैछन्। त्यसमा नेपाली धेरै पर्छ किनकि एक प्रकारको उच्च मनोकांक्षा राख्ने, एकैचोटि कमाउनु पर्ने, अब यहाँ तपाईँको 1100 त दर्ता भएका वर्कसप छन् हाम्रो यो कास्की मोटरसाइकल एसोसिएसनमा, नभएका 300 जति छन्,
1: नभएकै
2: उनीहरूमा चाहिँ 70% भारतीय मूलका मेकानिकहरूको छ वर्कसपहरू, अनि बाँकी नेपाली मूलका साथीहरूको, मधेस मूलका साथीहरूको छ। अहिले सबैभन्दा खतरा भनेकै मिस्त्री भनेको इन्डियन हुनुपर्छ, नेपालीले गर्न सक्दैन, महँगो लिन्छ भन्ने यो छाप पर्नाले हामी चाहिँ आर्थिक रूपमा हाम्रो आयस्रोत जति चाहिँ धेरै चाहिँ बाहिर गइरहेको अवस्था छ। पार्ट्स पनि त्यहीँबाट, त्यही देशहरूबाट आउँछन्, मेकानिक पनि उनीहरूकै र वर्कसपहरू पनि उनीहरूकै हुँदाखेरि हामी गण्डकीवासी मात्रै होइन कि नेपालैमा चाहिँ त्यो समस्या छ। जस्तो हाम्रो सरकारको मेकानिजममा पनि अब तपाईँको मन्त्रीका गाडीहरू पनि बनाउने इन्डियन मेकानिक छन्, त्यो भनेको सुरक्षाको हिसाबले भयंकर खतरा हो। अब त्यो कुरोलाई त राज्यले पनि सोच्नुपर्ने अवस्था छ, र विस्तार नेपालीहरूलाई प्रोत्साहन गर्ने. अहिले अर्को कुरो मैले प्रसंग जोडे,
1: सक्षम छौं भनिरहेका छन् नि त मेकानिकहरू, नेपाली मेकानिकहरूले पनि
2: भन्दा भन्दै पनि उनीहरूले लगानी बेसी गर्छन्, साफ सुथरा धेरै राख्छन्, ढलान गर्दै खोज्छन्, उनीहरूले तपाईँको खाली जग्गा र टिनको टहरामा राख्छन् र त्यहीँ सुत्दिन्छन्. हामी नेपालीहरू साफ सुथराको कारण तपाईँको मेकानिकलाई पनि छुट्टै कोठा अनि तपाईँको आफ्नो छुट्टै कोठा भयो, लगानी बढ्यो नि, त्यो कारण पनि विस्थापितको कारण हो. अब उनीहरू चाहिँ त्यहीँ सुत्दिन्छन्, एउटा खाट हाल्छन्, कार्टुन ओछ्याएर सुत्दिन्छन, जतिसुकै पैसा कमाए पनि उनीहरू पैसा हप्ता महिना दिनमा ढुकुटी खेल्ने के गर्ने जम्मा गर्ने र उतै लाने गर्छन्. उनीहरूलाई के चाहिँ सजिलो छ भने अब तपाईँको पार्ट्स पनि उतैबाट आउँछ, मेकानिजम पनि उनीहरूले यहीँ आएर सिकेका हुन् तैपनि. नेपालीलाई चाहिँ विश्वास के छ भने इन्डियनहरू जान्ने हुन्छन् भन्ने छ. अहिले नेपाली मेकानिकहरू यसरी सक्षम छन्, जस्तो ठूला बाइकहरू 200 सिसी भन्दा माथिका बाइकहरू बनाउन यहाँ तपाईँको क्लासिक मोटरसाइकल वर्कसप भन्ने छ, रोशन लोपचन, ऊ 1200 सिसीसम्मको बाइक बनाउँछ. अब त्यो बाइक महँगो हुन्छ अनि महँगो भएको कारण ऊ मान्छे महँगो देखिन्छ. अब यो साधारण बाइकहरूको खर्चले त बन्दैन त्यो. हामी सक्षम छौं तर हाम्रो नेपाली मानसिकता चाहिँ, अब त्यो भन्न मिल्छ मिल्दैन, नेपाली मानसिकता चाहिँ अझै पनि भ्रममा छ, नेपालीले केही गर्न सक्दैन भन्ने भ्रम चाहिँ हाम्रो नेपालीहरूले चाहिँ हटाउनुपर्छ.
1: नेपालीहरू त्यो भ्रमबाट पनि मुक्त हुनु पर्यो. यहाँ पनि गाडी बनाउनेहरू छन्, यहाँ पनि अब मोटरसाइकल बनाउनेहरू छन्, स्कुटर बनाउनेहरू छन्, केही मोडल त बनेका छन् छैन र छ नि, त्यसलाई उद्योगको रूपमा मात्रै परिणत गर्न नसक्या हो, लगानी अझै त्यहाँ भित्राउन नसक्या हो.
2: हाम्रो एउटा समस्या के छ भने यो
1: प्रोत्साहन गरिदिन नसक्या हो.
2: अटो लाइनलाई प्रोत्साहन गरेर हामीले पटक पटक नगरपालिकामा, म आफै अध्यक्ष हुँदाखेरि पनि एउटा टिम बन्यो, गण्डकी अटो मेकानिक एसोसिएसन र कास्की मोटरसाइकल एसोसिएसनले संयुक्त रूपमा तालिम सञ्चालन गर्यो 20 जनालाई, खाने बस्ने सुविधा सहित उद्योग वाणी संघसँग मिलेर खाने बस्ने व्यवस्था सहित 20 जना युवा 12 पास गरेका युवाहरूलाई चाहिँ जम्मा गरेर ट्रेनिङ दियौं, मेकानिकल ट्रेनिङ दियौं. म आफै पनि संलग्न थिएँ र अन्तिममा 3 महिनाको कोर्स थियो, अन्तिममा तपाईँको 2 जना मात्रै बाँकी रहे. यो खाले समस्या छ नेपालीमा. अनि अब काम गर्न आए भने पनि उनीहरू, हाम्रो नेपालीमा चाहिँ के छ भने काम सिक्नुभन्दा पहिला मेरो तलब कति हुन्छ, मैले घर कति पठाउन सक्छु भन्ने,
1: छिटो छरी त ध्यान पैसामै,
2: तुरन्तै पैसा चाहियो. त्यसले गर्दा चाहिँ अटोमोबाइल पनि योबाट अछुतो छैन कि अरू पेसामा जस्तै, अटोमोबाइलमा पनि नेपालीहरू धेरै पछाडि छन्. पोखरामा, यो पोखरा महानगरपालिकामा रहेका 13-15 सय वर्कसपहरूमा त्यही अवस्था छ.
1: अब यही बीचमा यस्तो अप्ठ्यारो हुँदाहुँदै पनि फेरि वरुण अट हबमा लगानी देवतर गर्नुभयो र त्यहाँ अब बाबुलाई चाहिँ जिम्मेवारी सम्पन्न भएको छ एकजना भर्खरैको युवालाई. के पाइन्छ त्यहाँ, के दिने त्यहाँबाट सेवा?
2: प्रविधियुक्त मेकानिक सेवा नै हो अहिलेलाई, तत्काललाई. अनि त्यहाँबाट चाहिँ तपाईँको, मेरो चाहिँ आफ्नो सोच छ बाबुलाई त्यहाँबाट चाहिँ बिसियूहरूको ट्रेनिङ गराउने, पछि यो बिसियूसँग सम्बन्धित अहिलेका इस्यू बिसियू भनेको चाहिँ तपाईँको त्यो अहिले इभी गाडीहरूका, इभी बाइकहरूका तपाईँको एउटा कन्ट्रोलर सिस्टम हुन्छ, त्यो कन्ट्रोलर सिस्टमलाई चाहिँ नेपाली नागरिकता भएका युवाहरूलाई सिकाउन, यो 6 महिनाभित्र हामी चाहिँ त्यो सिकाउनलाई मेकानिकहरू उपलब्ध गरेर यही चलिरहेका वर्कसपहरूलाई अझ व्यवस्थित बनाउनलाई हामी त्यो प्रविधि भित्राउँदैछौँ. त्यो अब हेरौँ कति सफल भइन्छ. त्यो गर्दाखेरि चाहिँ अहिले इभी पोखरामा इभीको वात्तै लहर छ, टिक्ला नटिक्ला आफ्नो पाटो छ,
1: स्कुटरदेखि गाडीहरू
2: त्यो चाहिँ सबैको सिस्टम एउटै छ इस्यु. त्यो नेपाली पोखरेली युवाहरूले त्यो सिकिदिए भने लगभग 30% मात्रै सिक्दिए, 100 30% मात्रै त्यो चिजमा हात हालिदिएर सिक्न चाहे भने हामीले धेरै मेकानिक उत्पादन गर्न सक्थ्यौं, जस्तो अरूलाई विस्थापित गर्न सक्थ्यौं, किनकि प्रविधि मैत्री हुने बित्तिकै हामीलाई प्रविधिसँगै अब के भएको रहेछ त्यो खोलेर सबै खोल खाल पारेर हेर्नुपर्ने प्रविधिबाट हुर्केको हामी र तपाईँको त्यो एउटा सेन्सर लगाएर सबै चिज हेर्न पाउने पुस्ताबीचको फरक गरेर देखाउन सकिन्थ्यो भन्ने आशा छ।
1: उनीहरूले त एउटा इन्डिकेटर सिस्टममा देखिने बित्तिकै त्यही मात्रै हिँड्यो,
2: त्यही मात्रै हेर्ने भयो, त्यो खोलेर हेर्ने भयो, फेर्ने भयो, यो के कारण चाहिँ त्यहाँसम्म लाइन गएन भन्ने चाहिँ प्रविधि अब यो पुरानो पुस्ताहरूसँग छैन, जस्तो अहिले ग्यारेजको रूपमा चलिरहेको चाहिँ कुनैसँग पनि छैन, त्यसलाई चाहिँ प्रविधिबाटै हेर्ने बनाउन सकिन्छ कि भन्ने आशले पनि त्यो ट्रेनिङ सेन्टर जस्तो पनि चलाउने र आफ्नो काम त छँदैछ त्यसरी पनि जाने कि भन्ने सोच हो।
1: अब एउटा त्यो भयो, अनि वरुण अटोमोबाइलले परम्परागत सँगसँगै नयाँ प्रविधिलाई पनि जोड्न सकेका छ,
2: अहिले सकेका छैन र वरुण अटो
1: हजुर
2: हजुर यसमा चाहिँ कस्तो भइदिन्छ भने मसँग पार्ट्सहरू छन्, म पहिला होलसेल गर्थे पार्ट्सको, ती पार्ट्सहरू छन् भनेपछि मैले पुरानै प्रविधिबाट नगरिकन सुखै छैन, ती जति बेला मेरो होलसेल पसल सञ्चालन भयो त्यति बेलासम्म यो प्रविधियुक्त साधनहरू कम थिए, अहिलेकोमा त तपाईँको सबैको बिसियु सिस्टम र BS6 आइसक्यो, हामी टुटी आयल हाल्ने जमानाका पर्यौं, एकपट्टिबाट इन्जिन आयल एकपट्टिबाट टुटी आयल हालेर यो टु स्टक चलाएको यो जमानादेखि भएकोले गर्दाखेरि त्यो बेलादेखिको सामान भएकोले यसमा चाहिँ पुरानै प्रविधिबाट काम भइरहेछ र अहिले नयाँ वरुण मोटो हबमा चाहिँ नयाँ प्रविधिबाट काम गर्ने भन्ने कुरो अगाडि बढाइरहेछु।
1: अब यो पोखरामा एउटा अटोमोबाइल्सको हब खोजिरहेको स्थितिमा अझै पनि समुचित रूपमा व्यवहारिक रूपमा गइसकेका छैन
2: छैन, यो चाहिँ यस्तो छ, अब
1: धेरैको माग गरेको तपाईँहरू माग गर्नुभयो,
2: हामीले अटोल्यान्ड माग गर्यौं यो जुनसुकै ठाउँमा, अब हामी हाम्रै कुरा गरौं, तपाईँ पनि देखिराख्नु भएको छ त्यो बाटो हिँडिराख्नुहुन्छ, सरकारलाई हामी त्यो घर भाडा करदेखि लिएर फोहोर करदेखि लिएर
1: तपाईँहरूको बाटो त्यो रानीवन
2: शान्तिवन
1: शान्तिवन जाने बाटो त्यहाँको बासिन्दाहरू कोही भन्नु न
2: बासिन्दालाई चासै छैन,
1: खाल्डामा मोटरसाइकल गाडीहरू जाँदै गर्दा खुब मजा लाग्छ हेर्न,
2: अब हामीले यहाँको वडाध्यक्षलाई पटक पटक त्यही बाटो मर्निङ वाक गरेको भिडियो खिच्छु म, हाल्न त्यति ऊ लाग्दैन, दाईलाई अस्ति अधिवेशनमा दाईसँग भेट भएको थियो, यता यो त अति भयो भनेको त्यो प्रदर्शनी केन्द्रको भवनसँगै बन्छ यो भनेर उहाँले त्यसरी जवाफ दिनुभयो, सायद त्यो पनि होला ठूलै बजेट लाग्ने भएर अथवा त्यो ग्रीनल्यान्ड कि के बन्दैछ त्यसै सँगसँगै मङ्सिरमा सकिन्छ यो बाटो पनि बन्छ भन्ने जस्तो कुरा गर्नुभयो, अब सायद त्यो बाटो त बन्ला तर दुर्घटनाको हिसाबले चाहिँ अहिले पोखरामा सबैभन्दा बेसी दुर्घटना हुने बाटो नै त्यही भन्ने छ अहिले,
1: अब त्यो नियन्त्रित वा अनियन्त्रित रूपमा गिटीवाला ल्याउने त्यहाँ नजिकै छ, एक दुईवटा ल्याएर यसो समय दिए पनि हुन्थ्यो नि,
2: त्यो यस्तो रहेछ त्यहाँ गिटी बालुवा हाले पनि त्यो जुन बाटोमा भेल आउँछ नि त्यो भेलले चाहिँ उपकार लाँदो रहेछ सबै, त्यो पटक पटक धेरैचोटि त्यहाँ व्यवसायीले अब त्यो घरपेटलाई त त्यो मतलबै हुँदो रहेछ, अनि घरपेटलाई ल जाऊँ न यसो गरिदिउँ भन्दाखेरि हामी एकफेर व्यवसाय मात्र गएर पनि हेर्यौं, ताके तात्नु पर्यो बाबु बिड तातेर हुँदैन भन्ने जस्तो जवाब आएपछि हामीबाट केही भएन, नक्सा त्यो चाहिँ 60-40 हिसाबले बाटोहरूको यो निर्माणको काम हुँदो रहेछ, त्यो कुरोको लागि सायद घरपेटीहरू राजी नभएर पनि हो कि जस्तो लाग्यो, त्यहाँ सरकारी जग्गाहरू धेरै भयो बाटोमा, सायद त्यो प्रक्रिया नमिलेको त्यो कारण पनि हुन सक्छ, अब त्यो हामीलाई व्यावसायिक रूपमा त्यो यस्ता चिजहरूले पनि
1: त्यो पल्टामा गयो, अब सुशासनका लागि राज्यको त्यो एजेन्डामा चाहिँ पर्नु पर्थ्यो भन्ने, पोखराफेरि राजधानी पनि हो, पर्यटनको राजधानी हो, स्वास्थ्य
2: पृथ्वी चोकै भन्ने गरिन्छ त्यसलाई, नयाँ बजार पृथ्वी चोक भन्ने मुटु
1: मुटु
2: त्यो राज्यले त्यो सोच्नुपर्ने हो, वडा नम्बर 9 अन्तर्गतको त्यो शान्तिवन पोखराकै सबैभन्दा ठूलो कृषि बजार जाने बाटो पनि हो, पुल उता बिग्रिसकेपछि त बाटै त्यही हो, त्यो कुराहरूले पनि सायद छुन पर्ने हो, छुँदैन खै, सरकार बहिरो छ कि हामी सुनाउन सकिरहेको छैनौ, पक्कै केही ग्याप छ।
1: अब तपाई साहित्यिक मान्छे पनि यो अटो क्षेत्रमा लागिरहँदाखेरि साहित्यिक कुराकानीहरू गर्नका लागि के हुन्छ, समय पुग्छ, ध्यान पुग्छ वा पुग्दैन, केही लेख्नुहुन्छ?
2: यस्तो छ, यो अटोमोबाइल क्षेत्र चाहिँ प्राय हात कालो गर्ने काम भएर होला, काले नाम त भन्ने नै भयो,
1: रमाइलो लाग्छ,
2: अब त रमाइलो लाग्छ, त्यसैले खुवाइरहेछ त्यसले गर्दाखेरि। अनि धेरै कुराहरू चाहिँ साहित्यसँग सम्बन्धित भएर पनि पसल चलिरहेछ भन्छु। मेरो पसलमा चाहिँ लगभग स्वदेशी पाहुनाहरू आउँदा, साहित्यसँग सम्बन्धित पाहुनाहरू आउँदाखेरि पहिलो भेट गर्ने मान्छे पोखरामा स्वरूभक्त हुन्, दोस्रोमा भरत आचार्य, र तेस्रोमा माधव भाइ कहाँ छौ भनेर एउटा फोन चाहिँ जसरी नै आउँछ र बसेर चिया खाने अवसर आफ्नै कार्यस्थलमा कर्मथलोमा गर्न पाइन्छ, खुसी लाग्छ। अब साँझ बिहान हो यो साहित्यको, फेरि अब मुड अनुसार त्यो, अब तपाईँ आफै पनि गीतहरू लेखेको, गजलहरू लेखेर कैयौं गायकहरूलाई स्थापित गराइसक्नु भएको छ। यो साहित्य भन्ने चिज काम गर्दा गर्दै फुर्छ, त्यही बेलामा यसो टिपोट गर्यो मोबाइलमा, बेलुका गएर यसो सर्फ गर्न खोज्यो, त्यो बेलामै लेख्न पाएको भए शब्द अन्त जान्थ्यो कि भन्ने पिरल्लो चाहिँ रहन्छ।
1: अब तपाईँका त मधेसका पीड़ा पनि त्यहाँ आइरहेका हुन्छन्, त्यहाँको लवजमा पनि आइरहेको हुन्छ, यता तामसालिङ क्षेत्रको लवजमा पनि तपाईँका त्यो रचनाहरू आइरहेका हुन्छन्, यो क्षेत्रका लवजका पनि आइरहेका हुन्छन्, एउटा केही सुनाउनु मिल्छ?
2: छोटो आश भन्ने यो कविता जस्तै एउटा छ, म त्यो सुनाउँछु यहाँलाई। म सिसा तिमी पत्थर,
1: म सिसा तिमी पत्थर,
2: म सिसा तिमी पत्थर के होला एक नहुँदा मत्थर, म सिसा तिमी पत्थर के होला एक नहुँदा मत्थर, म कथा तिमी किस्सा, म कथा तिमी किस्सा, तिमी दान म भिक्षा, तिमी कलम म कापी, नानीमा खेल्छौ अनि मै पापी, तिमी संस्कार म संस्कृति, तिमी धरती म प्रकृति, नियाली रहेछ मौका गगन हान्नलाई चौका, नियाली रहेछ मौका गगन हान्नलाई चौका, एक दिन सुन्दर आउनेछ कुरी, बाँचेका छौ लगाई आस मुरी। धन्यवाद।
1: एउटा मजदुर मात्रै होइनन्, एउटा यो वरुण अटो हबका, वरुण अटोमोबाइलका संचालक मात्रै होइनन्, एउटा कुशल साहित्यिक कर्मी पनि हुन्। माधव खतिवडाका यी आवाजहरू, यी अनुभवहरू म तपाईँलाई सुनाउँदैछु। हामी रेडियो अन्नपूर्ण त्रिनाथ थो प्रचारको आजको बैठकमा छौं। कास्कीमा मोटरसाइकल तथा यो अटोमोबाइल व्यवसायको बजार ग्राहकको मागमा पछिल्लो समय केही कस्तो खालको परिवर्तन देखिन्छ?
2: अहिले एउटा कुरा खुशी लाग्ने कुरा चाहिँ के छ भने, सामानहरू, ओरिजिनल सामानहरूको प्रयोग बढेको छ।
1: माथि खतिपडाका यी आवाजहरू, यी अनुभवहरू म तपाईँलाई सुनाउँदैछु। हामी रेडियो अन्नपूर्ण त्रिनाथ थो प्रचारको आजको बैठकमा छौं। कास्कीमा मोटरसाइकल तथा यो अटोमोबाइल व्यवसाय

0: अनि त्यस्तै खोलमा हालेर ल्याउने समस्या थियो. अहिले चाहिँ हामीलाई जस्तो त्यस्तो सामानले गर्दाखेरि मेकानिकहरू बदनाम थिए, फिट गरेर पठायो अलि पर पुग्दाखेरि यस्तो भयो भनेर दोहोऱ्याएर जानु पर्थ्यो. अहिले चाहिँ जेन्युन सामानमा पोखरेलीहरूको सजगता बढेकोमा खुसी लाग्छ. अलिकति मूल्य महँगो भए पनि जेन्युन सामान हालिसकेपछि दुई चार वर्षै फरक पर्छ. अब यो प्याकिङ भएर आएका चिजहरू, लोकल चिजहरू भनेको हामी फिट गरेर पठायो, केही पर पुग्दाखेरि समस्या आएर फेरि त्यहाँ पनि बनाउन जानुपर्ने अवस्था हुन्थ्यो. अहिले चाहिँ त्यो कुरो चाहिँ खुसी लाग्छ. थोरै भए पनि सकारात्मक सोचहरू आएका छन् पोखरेली तपाईँको स्थानीय यो बजार चाहिँ त्यसरी गइरहेछ.
1: यो सर्भिसिङ मर्म सम्भार र स्पेयर पार्ट्सको बजारको अवस्था उसो भए सुधारोन्मुख छ,
0: आशलाग्दो छ, सुधारोन्मुख नै छ भन्न सकिँदा आशलाग्दो चाहिँ बजार छ. किनकि तपाईँको बजार
1: यहाँनिर ग्राहकको रुचिसँग र उहाँको सोचसँग पनि जोडियो, ग्राहकले के सोचिदिनुपर्छ
0: अहिले चाहिँ के छ भने हाम्रो यो ग्राहकको कमजोरी चाहिँ अझै पनि मैले अघि पनि भने ओरिजिनलमा जाने हो भने हाम्रो केही पैसा महँगो पर्ला, अवधि बढ्छ, त्यो कुरो चाहिँ ग्राहकहरूले सोच्दिनै पर्छ. यो नसोच्नाले गर्दाखेरि अब मलाई त फलानले यतिमा दिइरहेछ, सस्तो दिएछ. अब एउटा मैले सानो उदाहरण दिएँ, एउटा ओरिजिनल एक्सिलेटर तार डिओको 930 रुपियाँ पर्छ सोरुममा, ल्याएर फिट गर्दा 1100 पर्यो. अर्को लोकल तार 350 पर्छ, 600 फिट गर्छन्, फिट गर्न गाह्रो हुन्छ त्यसको. 600 र 1100 बीचको ग्यापले तपाईँको त्यो 650-वालाले 3 महिनादेखि 4 महिना चल्छ भने जुन त्यो ओरिजिनल हुन्छ त्यसले 2 वर्ष धान्छ. यति कुराहरू चाहिँ ग्राहकले बुझिदिए भने हामीलाई पनि सजिलो र ग्राहक पनि सन्तुष्ट गराउन सकिन्थ्यो भन्ने लाग्छ.
1: यो प्राविधिक जनशक्तिलाई आफूलाई रूपान्तरण गर्नका लागि के समस्या छ, व्यवसायमा के अपेक्षा हुन्छ वा सरकारसँग?
0: यो व्यवसायको अलि धेरै अपेक्षा हुँदो रहेछ सरकारसँग. जस्तो
1: व्यवसाय प्रवर्धन गर्ने भनिरहेको हुन्छ, उहाँहरूलाई सुधार गर्ने भनिरहेको हुन्छ, लगानी पनि दिने खालका वातावरणहरूका कुरा पनि गरिरहेको हुन्छ, तर व्यावसायिक क्षेत्रमा त्यो पुग्छ कि
0: पुग्दैन? अहिलेसम्म पुगेको छैन. जस्तो हामीले अटो ल्यान्डको कुराको अघि पनि चर्चा गर्यौं, अटो ल्यान्ड निर्माण गर्ने र हामी एक ठाउँमा बस्छौं, यो बाटोमा तपाईँको कति वर्कसपहरू हिँड्दाखेरि पानी छेपिरहेको हुन्छ, बाइक धोइरहेको हुन्छन्, अनि हामी हिँडिराख्दाखेरि पेटीमा मोबिलहरू टेकिरहेको हुन्छ, त्यो त तपाईँको मोबिल भनेको चिल्लो पदार्थ हो, चिप्लेर लडिन्छ, चप्पल जुत्तामा लाग्यो भन्ने कुरो थाहा भई भई पनि हामी कमाउन आएको, यो त नगरपालिकाले गर्छ भन्ने प्रविधि पनि छ, नभएको होइन. तर एउटा कुरा के छ भने यो कुरोमा नेपाली पोखरेली व्यवसायी, जो स्थानीय व्यवसायी भनौँ न, स्वदेशी व्यवसायीहरू ठगिन्छन्. भारतीय मूलका साथीहरूले वर्कसपहरू चलाउँदाखेरि कहीँ दर्ता गर्नु परेन, टिनको टहरमा राख्यो, काम चलुन्जेल चल्यो, नचले रेन्सी बोकिदिन्छन्, गइदिन्छन्, सक्यो. त्यो कुरालाई हामीले यो पोखरेली कस्टमरले चाहिँ बुझ्नु पर्यो कि त्यसरी गरेको ठाउँमा भएपछि गएर त्यहाँ काम नगरिदिने हो भने हाम प्रविधिसँग उनीहरू संलग्न छैनन् भने, प्रविधियुक्त काम गरिरहेका छैनन्, लोकल सामान प्रयोग गरिरहेछन् भने, त्यो कुरोलाई बाहिर ल्याइदिने हो भने तपाईँको पोखराको वातावरणमा पनि फरक पर्थ्यो. भनौँ न, व्यवसायीको असुरक्षित व्यवसायी कहाँ गएर काम गर्नु पर्थेन. अनि अर्को कुरो के पनि समस्या छ भने यो उनीहरू केहीमा पनि दर्ता हुनु परेन, न वडामा पर्यो न के पर्यो, कति त तपाईँको प्यान नभएको भारतीय मूलको साथीहरूको लगभग 70%मा 60%को त
1: प्यान
0: पनि छैन. यो कुरो नगरपालिका वडाहरूमा पक्कै थाहा होला, थाहा नभए अन्नपूर्ण एफएम मार्फतै जानकारी गराए. कमसेकम वडालाई राजस्व त जम्मा हुन्थ्यो, त्यो पनि छैन. वडामा उनीहरूले फोहोर गरिरहेका छन्, त्यो फोहोर कर पनि

0: आइरहेको छैन कि अरूभन्दा पनि फोहोर कर पनि उठ्दैन. एउटा वर्कसपको 900 रुपियाँ फोहोर कर हुन्छ एउटा वर्कसपसँग दर्ता भएर गर्ने बित्तिकै. त्यो हामीले गरेका छौँ, हामीले 900 तिर्नुपर्छ. जो दर्ता छैन उसले 200-150 बढाएर नआउनेलाई दिएपछि सक्यो. त्यो खाले प्रविधिले पनि हामी ठगिरहेछौँ. अब दर्ता नभइकन भोलि छोरछोरी पढाउनु पर्ला, के कहीँ पठाउनु पर्ला, के गर्नु पर्ला, कसो गर्नु पर्ला, हामी चाहिँ कानुनी रूपमा कर तिरेर बस्नुपर्छ. सबै चिज घरबाटदेखि लिएर फोहोर करदेखि लिएर सबै चिज नगरसँग सम्बन्धित सबै स्थानीय सरकारका करहरू तिरेर बसेका हुन्छौँ. त्यही चिज ती आयातित वर्कसपहरूको हुँदैन र उनीहरू नै नाफामा हुन्छन्. भोलि केही भइहाल्यो भने एक फेर तपाईँको हामीसँग कास्की मोटरसाइकल एसोसिएसनमा पनि दर्ता थिएन. मोटरसाइकल कसैले छोडेर गयो, नदीपुरको घटना हो केही वर्ष अगाडि. डेलिम बाइक थियो, मेकानिकले लिएर घर गइदियो. त्यस्तै घटना तपाईँको यो पराजुली पेट्रोल पम्पभन्दा यतापट्टि एउटा वर्कसप थियो. अब पछि कुरो आयो समितिमा, यसो यसो भयो भनेर हामीले त्यसमा केही पनि साथ दिन सकेनौँ, किनकि हामीसँग दर्ता पनि छैन. सरकारको यो स्थानीय सरकारको कुनै पनि निकायमा दर्ता छैन. कहाँको भनेर कागज पत्र हेर्न जाने हामीसँग अरू कुनै उपाय नै भएन. त्यस्ता घटनाहरूले गर्दाखेरि कम्तीमा पनि नेपाली मूलका साथीहरूले गरेको छ भने पोखरेलीहरूले चाहिँ यति कुरामा ध्यान दिइदिनुहोला. नेपालीले कमायो भने धन आधा आधा पार्न नसकिएला, ऋण त पाइयो. आर्जु दाईले यहाँ केही कमाउनु भयो भने सँगै बसेर चिया खान त पाइयो. आर्जुलाई नै टुङ्ग्याउने, बरु नटोको माधवलाई पनि टुङ्ग्याएर त यहाँ त तेस्रो व्यक्ति हिरो हुने भयो. यो चाहिँ तपाईँको पोखरेलीहरूले एकदमै सोच्नुपर्ने, सोच्न तत्कालै सोच्नुपर्ने अवस्था
1: पछि आनि बनी र सोचमा पनि परिवर्तन
0: ल्याउनु पर्छ.
1: अरूले ल्याइदिने हुने होइन, आफैले पनि ल्याउनु पर्छ.
0: जेएनजी आन्दोलन हुन सफल भयो, कसरी भयो, के गरी भयो, यो आफ्नो ठाउँमा होला. सफल भइसकेपछि विचारमा परिवर्तन आउला, तपाईँको त्यो नगरमा काम गर्ने शैलीहरू फेरिएलान्, बाटोको तपाईँको त्यो ऊहरू जुन महिनाभित्र हट्ने भनेर जुन कुरो आएको थियो कस्तो खुसी लागेको थियो. अब केहीको जान्छ, दुःख त लाग्छ, तर जुन त्यो सोच आएको थियो पोखराको लागि राम्रै सोच आएको थियो त्यो पनि अब हराएर गयो. यो परिवर्तन अरूबाट हुन्छ भन्ने कुरोमा चाहिँ म विश्वास गर्दिनँ. त्यही भएर नेपालीले आफैले आफैलाई परिवर्तन गर्न सकेदेखि पोखराको वातावरण, आन्तरिक राजस्वदेखि लिएर आन्तरिक तपाईँको मेकानिजम आयो भने त तपाईँ हाम्रै छोराछोरी हुने हो नि त. काम 10 जना नयाँ टिम आइदियो नेपाली पोखरेली छोराछोरी नै भने पनि हाम्रो छोराछोरी होइन नि त. कम्तीमा पनि नेपाल बस्ने वातावरण बनाएर कुन क्षेत्रमा के छ अध्ययन गरेर, हाम्रो मेकानिकमा मात्रै होइन, अटो मेकानिकल क्षेत्र मात्रै होइन, टेक्निकल क्षेत्रहरू थुप्रै छन्, त्यसमा बुवा आमाले पनि अलिकति थोरै प्रेसर दिएर छोराछोरीलाई त्योसँग इन्ट्रेस्टेड गराएर, बाबु यो चिजमा यस्तो रहेछ भनेर आफू गएर देखाएर सिकाएर ल्याउने हो भने अटोमोबाइलमा अवसर छैन भन्ने होइन,
1: यसमा बाँच्ने आधार प्रशस्तै छन्,
0: प्रशस्तै छन्.
1: किनकि पुरानाहरूको त कथाहरू सुन्दा र उहाँहरूलाई हेर्दाखेरि उहाँहरू पनि अहिलेको भन्दा पनि कस्तो जटिल अवस्थाबाट उहाँले काम गर्दै गर्दै गर्दै आउनुभएको थियो र अहिले सुनाम धान्य पनि हुनुहुन्छ.
0: हजुर हजुर, यो सबभन्दा सम्मानित पेसा हो एक प्रकारले हेर्ने हो भने. डाक्टरको चिट काटेर तपाईँको साधारण चेक जाँच गर्नुपर्छ. यो चेक जाँच गर्नलाई यसरी गर्ने हो भनेर सोरुमहरूले प्रयास गरेका छन्. तपाईँको त्यो टाइम गार्डहरू हालेर त्यो ऊ हालेर भित्र छिराउँदाखेरि पनि त्यो सिस्टममा लगेर गर्न थालेका छन्. यसरी हामी भ्याउँदैनौँ भन्छौँ, हामी नेपालीको पानी चाहिँ हतार हुन्छ. यसरी कहाँ कुट्ने, फलान कहाँ यतिमा गरिदिन्छ भने धोकोलाई सर्भिसिङ भन्ठान्ने.
1: केही समयसम्म तपाईँहरूले अब सम्झाइरहनुहुन्छ, ल अवधि भयो है सर्भिसिङ गर्नुहोस् भनेर. त्यो अवधिसम्म सम्झाउँदासम्म चाहिँ जाने, अवधि सकियो भने त्यो टाइम कार्ड पनि फालिदिने, त्यसपछि आफू पनि नजाने, अनि काहीँनिर खचाकै बिक्री भयो भने मात्रै डोराउँदै जाने,
0: अनि त्यसपछि फलान कहाँ बनाएको भनेर के अरे गनगनाउने यो यस्तो यस्तो पनि देख्यो यो चिजमा यो जस्तो केयरलेस पन हामीमा छ यही कारण पनि हाम्रा खर्च बढ्दो छ जस्तै अघि पनि भने मैले म आरएक्स बनाउँदादेखिबाट आएँ आरएक्सको सर्भिसिङ गर्नलाई 4 घण्टा लाग्थ्यो आज डियो 1 घण्टामा सर्भिस गरेर दिन्छन् जसको मैले पार्ट्सका नामहरू पनि भने सर्भिसिङ भनेको फिल्टर साफ गर्नु ब्रेक सु हेरिदिनु र मोबिल हेर्नु होइन सर्भिसिङ भनेको दुईटै टायर खोलेर ब्रेक सु हेर्नु बेरिङ हेर्नु हर्न ब्याट्री खिया लाग्ने जति ठाउँमा ग्रिजिङ गर्नु तपाईँको सकदेखि लिएर सबै चिजमा यी सबै कुराहरू पर्छन् अहिले त जस्तो ब्याट्री चार्ज भयो ब्याट्रीको पोलमा तपाईँको ग्रिजिङदेखि लियो यो केही पनि हुँदैन अहिलेको सर्भिसिङमा
1: भनेपछि समयमै सर्भिसिङ र मर्मत नगर्दा जोखिम छ यो चाहिँ बुझ्नु पर्यो
0: त्यो त छ जस्तो ब्रेक ब्रेक सु खिएर बसिरहेछ म चलिरहेछ भनेर हामी हिँड्छौँ अब धेरै दुर्घटनाहरू अब बाटोहरू राम्रो हुँदै गए स्पिड बढ्यो यी सारा कुराहरूमा तपाईँको लुब्रिकेन्टको यो मोबिलको धेरै कुराहरू हुन्छ जस्तो हिजो हामी पर आवर 30-40 भन्दा कुद्ने बाटाहरू थिएनन् अहिले तपाईँको मुगलिन पुग्नलाई 1.25 घण्टामा पुगे 2 घण्टामा पुगे भन्ने अवसर पनि भनौँ यसलाई अनि अब यो भनेको त्यो कुदाई मात्रै हुँदैन यसको लुब्रिकेन्ट कति तात्यो त त्यो तिनजेलमा हामी 4 घण्टा लगाएर जान्थ्यौँ मुगलिन र पो सेलाउँदै जान्थ्यो तात्दै जान्थ्यो किनकि बाटो त्यस्तै थियो बिस्तारो गइन्थ्यो अहिले त त्यही स्पिडमा जाँदाखेरि त इन्जिन त तात्यो आखिर लुब्रिकेन्ट त त्यही हो पहिलाकै जमानाकै लुब्रिकेन्ट छ 10W30 नै हो स्कुटरमा 20W40 हो मोटरसाइकलमा त्यसले गर्दाखेरि बाटोहरू राम्रो हुँदै जाँदा नि स्पिड बेसी भयो त्यसले पनि असर परिरहेको हुन्छ त्यसकारण अटोसँग सम्बन्धित साथीहरूले आफूसँग साधन लिएर हिँड्ने साथीहरूले चाहिँ कम्तीमा चेक जाँच गरेको पैसा लाग्दैन त्यो चेक जाँच चाहिँ गरिराख्नुपर्छ
1: एक एक महिना दुई दुई महिना बिग्रिहाल्यो भने जानु पर्यो होइन भने
0: कतै निस्किनुभन्दा अगाडि एक फेर लुब्रिकेन्ट चाहिँ आफैले हेर्ने गेजमा छ कि छैन भनेर जस्तो पहिला पहिला खलासी किन हटाएको भन्दा मोबिल पानी पनि नहेर्ने खलासी के काम भन्ने चलन थियो त्यो मोबिल पानी चाहिँ आफूले हेर्नुपर्छ त्यो चाहिँ ग्यारेज गइराख्नु पर्दैन जस्तो कतै निस्किनुभन्दा अगाडि ब्रेक चेन तपाईँको सेल्फहरू यी चाहिँ हेरेर एउटा ग्यारेजमा पसेर त्यो गरेर निस्क्यो भने बाटोमा कहिले पनि धोका हुँदैन
1: हामी कार्यक्रमको अन्त्यतिर आयौं आगामी दिनहरूमा पनि अटोमोबाइल क्षेत्रका दुःख सुखका कुराकानीहरू हामी तपाईँलाई सुनाउनेछौं यो क्षेत्र दुःखको क्षेत्र पनि हो तर यहीँ अडि नै नेपालमै बसेरै केही गर्न सकिने क्षेत्र पनि हो र यही क्षेत्रबाट माथि उठ्न सकिने प्रशस्त सम्भावनाको क्षेत्र पनि हो यो कुराकानी हामीले जोड्यौं तपाईँहरूकै माउ संस्थाले हामीले सुने अनुसार अहिले नयाँ बजारमा रक्तदान आयोजना गर्दैछ होइन
0: हजुर हजुर यो चाहिँ जस्तो हाम्रो
1: के आह्वान गर्नुहुन्छ
0: त्यहाँ चाहिँ रक्तदान आफैमा महान कार्य हो यस महान कार्यमा उपस्थित भएर अहिले देश शोकमा पनि छ लगभग शोकमा नै छ भनौँ विभिन्न ठाउँहरूमा रगतको अभाव पनि छ यो अवसरलाई दान गर्ने अवसर यो मान दान गर्ने रक्तदान जीवनै दान गर्ने अवसर हो यहाँहरू सम्पूर्ण अहिले यो अन्नपूर्ण एफएम सुन्दै गर्नुभएका सम्पूर्णलाई यो चाहिँ ठ्याक्कै यो शीतल मार्ग भन्ने ठाउँ छ जुन त्यो हाम्रो संस्थाको बिन्दु थापाको जलेको घर अगाडि हो त्यो अहिले त्यो भन्दाखेरि किनकि यो रक्तदान हुँदै गरेको चाहिँ ए टु जेड यो भट्टराई एन्ड सन्सको सटरमै भइरहेछ त्यहाँ चाहिँ यहाँहरू सम्पूर्णलाई रक्तदानको लागि आह्वान गर्दछु
1: उहाँ हुनुहुन्थ्यो माधव खतिवडाज्यू हामीसँग कुराकानी गर्दै वरुण अटोमोबाइल वरुण मोटोहब र कास्की मोटरसाइकल मेकानिकल एसोसिएसनका उहाँ पूर्व अध्यक्ष पनि हुनुहुन्छ अरविन्दलाई पनि धन्यवाद तपाईँका बाँकी पल शुक्रको हुन् म अर्जु पनि छुट्टिन्छु नमस्कार

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पीर्तना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङ कोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पीर्तना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59321-61-581-871।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-27-29।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
4: दुर्गाको किटाउको दुख्न छिन्मै दुर्गाले झन्डु बाम एक बाम तिन काम झन्डु बाम दुर्गाको किटाउको दुख्ने छिन्मै आरा।
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानीमा बैंक रहेको भवन।
10: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
11: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Media.
1: Extreme energy drink.
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816
4: फिस्टेल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
5: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
4: किन अत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
5: साँच्चै हो र
4: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46-525

0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856079277। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
6: शिखर इन्सुरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: টিএনটি এক্সপ্রেস अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब न आत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
0: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
1: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, KYC अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 0165901062, 591063।

0: sip on ya. Extreme energy drink.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एकमात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
7: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद।
6: ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
3: टाइम चेक
4: यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
7: बर्जर पेंसे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
7: बर्जर पेंसे
4: तपाईको दिन शुभ रहोस् शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नु होला
7: This program is brought to you by Berger Rang Bahar
8: Upahare Upahar
7: Lucky Drop Bumper Ma Yamaha Razor Berger Fence

नमस्कार, रेडियो नमुना 93.3 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा गुड मर्निङ पोखराको यो नयाँ श्रृंखलाको तर्फबाट प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं गुड मर्निङ पोखरा लिएर। गुड मर्निङ पोखरासँगै यसलाई हामी 10 बजेसम्म तपाईँसँग रहन्छौं। बिहानीको सुन्दर समयसँगै तपाईँ हाम्रो आफ्नै कार्यक्रम गुड मर्निङ पोखरामा हामी रहेका छौं रेडियो अनुपूर्ण 93.4 मेगाजमा। आजको बिहान एउटा सानो विषयबाट शुरू गरौं जसले सायद तपाईँको मोबाइलको कन्ट्याक्ट लिस्ट भन्दा धेरै पुरानो एउटा नाम सम्झाइदिन्छ, पुरानो साथी, पुरानो सम्झना अनि बदलिएको समय। कहिलेकाहीँ पुरानो कुनै एउटा गीत सुनिरहँदाखेरि, कुनै गीत पुरानो बजिरहँदाखेरि अनि हामी अचानक एउटा किसिमले त्यो समयमा पुग्छौं, त्यो पछाडिका वर्षहरूमा पुग्न सक्छौं। कुनै पुरानो विद्यालयको कक्षा सम्झिन्छौं, बेन्च सम्झिन्छौं, साथीको हाँसो सम्झिन्छौं, कलेजको क्यान्टिन सम्झिन्छौं वा चिया पसलमा घण्टौंसम्म चलेका गफहरू सम्झिन्छौं होला। त्यति बेला मोबाइल थिएन, मेसेन्जर थिएन, वाइबर, व्हाट्सएप, फेसबुक केही पनि थिएन, सामाजिक सञ्जालहरू थिएन, तर सञ्जालका साथीहरू पनि थिए। साथी भेट्न फोन गर्नु पर्दैन थियो, कहाँ छस् भनेर खोज्नु पर्दैन थियो, घरमै पुगिन्थ्यो, ढोकामा उभिएर कराइन्थ्यो, ओए बाहिर आइज। एउटा साथी बाहिर निस्किएपछि अरू चारजना आफै थपिन्थे। समय बदलियो, शहर बदलियो, गाउँ बदलियो, मान्छेका प्राथमिकताहरू बदलिए, हामी पनि बदलियौं। आज हजारौं साथी सोसियल मिडियामा छन्, तपाईँको फ्रेन्ड लिस्टमा हजारौं साथीहरू हुन सक्छ, तर भेट्ने समय छैन। कहिलेकाहीँ एउटै घरमा बसेर पनि हामी एकअर्कासँग मेसेन्जरमा कुराकानी गरिरहेका हुन सक्छौ। अनि अचम्म लाग्छ, हामीसँग सम्पर्क गर्ने माध्यम यति धेरै भए तर भेट्ने समय चाहिँ किन यति कम भयो। सायद यही नै समयको परिवर्तन हो। तर पुराना साथीहरूको कुरा गर्दा एउटा कुरा चाहिँ बदलिँदैन, त्यो हो सम्झना। वर्षौंसम्म कुरा नभएको साथीको आवाज अचानक फोनमा सुन्यो भने पनि मनले भन्छ, ओरे यो त त्यही साथी हो, उमेर बढ्छ, कपाल फुल्छ, जिम्मेवारी बढ्छ, तर केही सम्बन्धहरू उमेरसँगै बुढा हुँदैनन्। त्यसैले आज बिहान एउटा पुरानो साथीलाई सम्झनुहोस्, सायद उसलाई पनि तपाईँको सम्झना आइरहेको होला। सम्भव छ एउटा सानो फोनले 2 दशक पुरानो मित्रता फेरि ताजा भइदियोस्। र यही सम्झनाको रंगसँगै तपाईँ सुनिरहनु भएको छ गुड मर्निङ पोखरा रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा। यो कार्यक्रम बजर प्रिन्सको प्रायोजनमा प्रस्तुत गरिएको छ। दशैं आउँदैछ, घर सफा गर्ने, सजाउने र नयाँ रंग भर्ने समय पनि यही हो। दशैंमा घर रंगाउँ, घरलाई नयाँपन दिउँ बजर प्रिन्ससँगै। अब केही बेरपछि हामी फेरि कुराकानीमा जोड्दैछौ, पुराना साथीहरू किन टाढा हुन्छन्, समय बदलिँदा सम्बन्ध कसरी बदलिन्छ र एउटा पुरानो साथीलाई फेरि भेट्दा किन मन अचानक पुरानै उमेरमा फर्कन्छ भन्ने सम्बन्धका विषयलाई पनि फेरि हामी एकैछिनमा जोड्दैछौं। सुन्दै गर्नुहोस् रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा गुड मर्निङ पोखरा। अब भने हामी एउटा गीत तपाईँलाई प्रस्तुत गर्दैछौं।

0: Virginia.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, जुप्राङकोट, अर्मलाकोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन।

0: लभ यु टु हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: एक बाम तीन काम झंडू बाम
1: अब झंडू बाम रेगुलर र अल्ट्रा बाजार मा उपलब्ध छ
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा।
9: फोन 061-590-162, 590-163।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853559928। विजिट www.landmarknepal.com।
12: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717, 9802851717।
13: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781800-2530।
11: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
14: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
11: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
14: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9956007729।
15: रंग बहार रंग बहार
16: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
15: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
16: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
15: बर्जर पेंट।
17: गुड मर्निङ पोखरा।
18: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
19: दिस प्रोग्राम इज ब्रट टु यु बाइ बर्जर रंग बहार
16: उपहारै उपहार
19: लक्की ड्र बम्परमा यामाहा रेजियर बर्जर फेन्स।
20: रेडियो 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा हामी तपाईँको लागि रहेका छौँ विभिन्न चर्चा प्रसंग सँगै, विभिन्न गीत संगीत तपाईँको लागि हामी प्रस्तुत गरिरहेका छौँ। आज हामी कुरा गरिरहेका छौँ पुराना साथी, पुराना सम्झना र बदलिएको समयको सन्दर्भमा चर्चा गरिरहेका छौँ। तपाईँले कहिल्यै याद गर्नुभएको छ, पहिले साथी भेट्न हामी समय निकाल्थ्यौं, अहिले समय निकाल्न क्यालेण्डर हेर्नुपर्छ। पहिले साथीले भन्यो आइज चिया खान जाउँ भन्यो भने हामी सोध्दैनथ्यौं कति बजे, कहाँ, कति बेला, बस बोलाएपछि गइहाल्थ्यौं। अहिले भेट्ने कुरा सुरु हुन्छ, कहिले फुर्सद हुन्छ, यो हप्ता अलिक बिजी छु, अर्को हप्ता हेरौंला, अर्को हप्ता आउँछ, फेरि अर्को हप्ता आउँछ, अनि एक दिन थाहा हुन्छ हामीले भेट्न खोजेको साथीलाई भेटेको पाँच वर्ष भइसकेछ। तर रमाइलो कुरा के भने, यति लामो समयपछि भेट्दा पनि पुरानो साथी पुरानै हुन्छ। पहिलो पाँच मिनट अलि औपचारिक कुरा होला, कस्तो छस्, काम कस्तो चलिरहेको छ, घरमा सबै ठिक हो, त्यसपछि अचानक पुरानो कुरा निस्किएला, ए तँलाई त्यो दिन याद छ, अनि हाँसो सुरु हुन्छ। कसैले गरेको बदमाशी सम्झिन्छौं होला, कसैको प्रेम कथा सम्झिन्छौं होला, कलेज छुटाएको दिन वा बङ्क गरेको दिन सम्झिन्छौं होला, साइकलमा घुमेको समय सम्झिन्छौं होला, पकेटमा पैसा नभएर एक कप चिया बाँडेर खाएको समय पनि सम्झिन्छौं होला। त्यो बेला हामीसँग पैसा कम थियो होला, तर समय साथीभाइको लागि धेरै थियो। आज पैसा अलि बढी होला, तर समय कम छ। त्यो बेला हामीसँग सुविधा कम थियो, तर भेटघाट धेरै थियो। आज सुविधा धेरै छ, तर सम्बन्धहरू कहिलेकाहीँ नोटिफिकेसनमै सीमित भएका छन्। सायद समय बदलिएको मात्र होइन, हामीले समयलाई हेर्ने तरिका पनि बदलिएको छ। त्यसैले कहिलेकाहीँ आफ्नो पुरानो साथीलाई फोन गरौं, के छ भनेर मात्र होइन, तँलाई सम्झिए भनेर फोन गरौं। किनभने केही सम्बन्धलाई ठूलो कारण चाहिँदैन, एउटा सम्झना नै पर्याप्त हुन्छ। र दशैं पनि त यही हो नि, टाढा भएका आफन्त भेट्ने, पुराना साथी भेट्ने, घर फर्कने, पुराना कथाहरू फेरि सुनाउने र घरसँगै मन पनि सफा गर्ने समय। घरलाई नयाँ रंग लगाउँदा जस्तै सम्बन्धमा पनि कहिलेकाहीँ नयाँ रंग भर्नुपर्छ। यही सन्देशसँगै गुड मर्निङ पोखरा बर्जर पेन्सको प्रायोजनमा तपाईँहरूमा आज हामी प्रस्तुत भइरहेका छौं। बर्जर पेन्सले इन्टेरियर इमल्सन, इमल्सन एक्सटेरियर इमल्सन प्राइमर, वाटर प्रुफिङ तथा मेटल एण्ड वुड फिनिसेस लगायत विभिन्न पेन्टिङ समाधान उपलब्ध गराउँदैको छ। घर रंग यो दशैंमा चाहिँ घर रंगाउने योजनामा हुनुहुन्छ भने बर्जरको विशेषज्ञबाट फ्री साइट भिजिटको सुविधा पनि उपलब्ध छ। र यो दशैं तिहारका लागि बर्जरको रंग बहार योजना पनि चलिरहेको छ। तोकिएका प्रिमियम उत्पादन खरिदका लागि निश्चित मापदण्ड पूरा गर्ने बर्जर पेन्सका खरिदकर्ता घरधनीहरू लकी ड्रमा सहभागी हुन सक्नेछन्। त्यसैले दशैंमा घर रंगाउ, घरलाई नयाँ रूप दिउ र सम्बन्धमा पनि पुरानै आत्मीयताको रंग भरौ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा अब हामी एउटा गीत तपाईँको लागि प्रस्तुत गर्दैछौं।

0: Bonilla. Extreme energy drink.
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, योनिक्षामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान। ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा,
6: बाल रोग,
7: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
7: फोन 061-572-648-572-849।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
9: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
10: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-3816।

0: IME Life Insurance Company Limited. भविष्य सुनिश्चित कर दे, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलीढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-99-77।
4: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6989-452-715।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक, पोखरा 12, कास्की, फोन 061-578-161-578-162।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: रंग बहार, रंग बहार,
9: वर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
8: वर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ,
8: वर्जर पेन्ट।
10: गुड मर्निङ पोखरा,
11: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
8: दिस प्रोग्राम इज ब्रट टु यु बाई बर्जर रंग बहार,
9: उपहारै उपहार,
8: लक्की ड्र बम्परमा यामाहा रेजियर, बर्जर पेन्ट।
12: तपाईँ रेडियो मेघाजमा सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा। गुड मर्निङ पोखराको आजको कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ। आजको गुड मर्निङ पोखराको अन्त्यमा एउटा सानो काम गर्नुहोस्, आफ्नो मोबाइल खोल्नुहोस् र पुरानो साथीको नाम खोज्नुहोस् र फोन गर्नुहोस्। धेरै कुरा गर्नै पर्दैन, यति मात्र भन्नुहोस् ओए धेरै भयो कुरा नभएको, आज तँलाई सम्झेँ। सायद त्यो एउटा फोनले तपाईँको मात्र होइन तपाईँको साथीको दिन पनि राम्रो बनाइदिनेछ। समय बदलिन्छ, मान्छे बदलिन्छ, ठेगाना बदलिन्छ, तर साँचो मित्रताको सम्झना कहिल्यै पुरानो हुँदैन। र दशैंमा घरलाई नयाँ रंग दिएर नयाँपन ल्याउँ बर्जर पेनसँग। घरमा नयाँ रंग, मनमा नयाँ उमंग र सम्बन्धमा पुरानै आत्मीयता, यही शुभकामनासहित आजको गुड मर्निङ पोखराबाट म सञ्जय विदा हुन्छु। प्राविधिक साथी अरविन्दसँगै विदा हुन्छु। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जसँग जोडिरहनुहोस्। घर दशैंमा घर रंगाउँ बर्जर पेनसँगै। नमस्कार।
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
13: बर्जर पेंट।

0: California. Extreme energy drink.
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
5: 93.4

0: Japonia. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चको संयुक्त आयोजनामा पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरांगकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक श्री नेपाली सेना पश्चिम पृथ्वीना हेडक्वार्टर विजयपुर र नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्य तर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251, 9190।

0: বাটসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
5: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-028-59-321-581-871
6: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
7: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-585-595-576-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: Mania.
1: Extreme energy drink.
2: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
3: Door to door international delivery. Pokhraki sasto rate. Safe, secure, reliable. Phone 9865031 97150 01031. Pokhra New Road, BND Bhavan, Sanima Bank Raheko Bhavan.

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क ढाड हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा
3: सम्पूर्ण ओपीडी सेवा
0: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
0: रेटिना सम्बन्धी जाँच एवं उपचार
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
3: आँखा छर्केको सिधा पार्ने सर्जरी
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
3: लेजर सर्जरी सम्बन्धी सेवा
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
3: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217 592-219
3: स्वस्थ आँखा स्वच्छ दृष्टि।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य। भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
11: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
12: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुनु भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड़कन घटबड़ हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
3: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
4: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु सके, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
5: तन्ना आज फेरि हाल्नुहोस्।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला पूर्वाह्नको 11 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
7: 7887।
5: तन्ना आज फेरि हाल्नुहोस्।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।

हेलो, गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डमा 93.4 मेगाहर्ज मार्फत यो गण्डकी प्रदेशभरि र हामीलाई बागमती प्रदेशका केही भाग साथसाथै लुम्बिनी प्रदेशको केही भागमा 93.4 मेगाहर्जमा तपाईँ एफएम ब्यान्डमा सुनिरहनु भएको छ भने अनलाइनमा विश्वभरि नै सुन्न सकिन्छ। www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो, त्यस्तै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुन्न सकिन्छ कार्यक्रम पोखरा कलिन नेपाली मनोर। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। ल, हाम्रो पात्रमा नेपाली पात्रमा पनि मजाले त्यहाँ रेडियोको अप्सन छ, त्यहाँ गएर तपाईँले यसो खोज्नुभयो भने रेडियो अन्नपूर्ण सर्च गर्नुभयो भने ठ्याक्कै भेटिहाल्छ होइन। फेसबुक लाइभ सामाजिक सञ्जाल हो, फेसबुक लाइभमा पनि हाम्रो यो कार्यक्रम यति बेला प्रत्यक्ष लाइभ भइरहेको छ। आज मिति 2083 साल असोज महिनाको 20 गते, आज मंगलबार हो, अक्टोबर 6 तारीक रहेको छ 2026 अन्तर्गत। आश्विन कृष्ण एकादशी आज सूर्योदय बिहान 5:59 भयो भने भरे बेलुका सूर्यास्त 5:43 हुनेछ। र आज एकादशी श्राद्ध पनि रहेको छ, यति बेला 16 श्राद्धको यो महिना चलिरहेको छ, त्यस अन्तर्गत आज एकादशी श्राद्ध पनि हो। र तपाईँलाई मैले यो थोरै पञ्चाङ्गसँग सम्बन्धित कुराहरू जोडे, तिथि मिति यताउता के भन्ने हुन्छ नि त होइन, त्यही भएर पनि थाहा पाइसक्नु भएको होला। आज असोज महिनाको 20 गते मंगलबारको यो दिनमा छौं हामी कार्यक्रम पोखरा कलिन मार्फत। आज मैले सामान्य ज्ञानका 10 प्रश्न सोध्छु, तपाईँले सही जवाब दिनुभयो भने नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा 4 गैरापाटनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ 061-543-0040 मार्फत आउन सक्नुहुनेछ। कार्यक्रममा आइसकेपछि अलिक संवेदनशीलता बुझिदिनुहोस् होइन, लटरपटर तरिकाले होइन, यस्तो अलिक होहल्ला कम हुने तरिकाले त्यो हिसाबले चाहिँ फोन गरिदिनु होला है त। 061-543-0040 मार्फत तपाईँको सहभागिता लिन्छु। एकैछिन पछाडि तपाईँ फोन गर्नुहोला, अहिलेको लागि मैले थोरै केही अपडेट दिन्छु तपाईँलाई। जुन पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा रेस 2083 आयोजना हुँदैछ, यो केवल दौड़ मात्र होइन प्रकृति संस्कृति इतिहास र साहसिक पर्यटनको अनुपम संगम पनि हो। र तपाईँको लागि जानकारी दिनुपर्दा यो दौड़ असोज महिनाको 25 गते, अब आगामी आज 20 भयो, अब 5 दिन मात्र बाँकी छ। घटस्थापनाको दिनमा पोखराका 5 कोटहरू कास्की कोट, त्यस्तै सराङ कोट, झुप्राङ कोट यो ढिकी डाँडा भन्दा माथि पर्छ, त्यस्तै अर्मला कोट, काहुँ कोट गरेर 5 ऐतिहासिक कोट किल्लाहरू समेटेर पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा रेस 2083 आयोजना हुँदैछ। यो भनेको दौड़ हो, 50 किलोमिटर दौड़िने, करिब करिब 7 घण्टा लाग्नेछ यो दौड़ पार गर्नको लागि 50 किलोमिटरको। र यसले चाहिँ एउटा ऐतिहासिक एउटा पोखरालाई अर्को पर्यटकीय गन्तव्यको रूपमा पनि चिनाउन महत्वपूर्ण योगदान खेल्ने भूमिका रहेको छ, तपाईँलाई जानकारी गराउनु पर्दा होइन। ल, यो बारेमा पनि म थप जानकारी अगाडि बढ्दै जानेछु। यसमा चाहिँ तपाईँ दर्ता गर्नुहोला, दर्ता गर्नको लागि पोखरा म्याराथनको अफिसियल फेसबुक मेन पेज हेर्नुहोला, पोखरा म्याराथन मेन पेज, अथवा पोखरा म्याराथनको सचिवालयमै आएर दर्ता पनि गर्न सक्नुहुन्छ। पोखरा 4 गैरापाटन यो उद्योग वाणिज्य संघको हलको तेस्रो तलामा रहेको छ है त। थप जानकारी तपाईँ गुगलतिर पोखरा म्याराथन भनेर सर्च गर्नुभयो भने त्यहाँ नम्बर भेट्नुहुन्छ, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुनेछ। जसको लागि तपाईँ दौड़न इच्छुक हुनुहुन्छ भने दर्ता चाहिँ गर्नु पर्यो है, दर्ता गर्नुपर्छ। र क्याश प्राइज पनि छ, फर्स्ट सेकेन्ड थर्ड सम्म तपाईँले प्राइज पनि पाउनुहुन्छ।

महिला पुरूष को दौड़ हो। यह दौड़ चाहिए 50 किलोमीटर 16 किलोमीटर 50 किलोमीटर को 500 रूपया दर्ता 16 किलोमीटर को 300 रूपया दर्ता हो। महिला पुरूष दुवै दौड़न मिल्छ र दौड़ पूरा करने धावक फिनिशर मेडल प्रदान कर फर्स्ट सेकेंड थर्ड हो प्राइज पाँच रंगसंगे तपाईले दौड़ पूरा गर्नुभयो भने मेडल पनि प्राप्त गर्न सक्नुहुन्छ जुन अति नै महत्वपूर्ण हुन्छ यो 50 किलोमिटर दौड़मा। है त पहिलो पुरस्कार रहेको छ पुरुषतर्फ 1,50,000, दोस्रो पुरस्कार पुरुषतर्फ 1,00,000, तेस्रो पुरस्कार पुरुषतर्फ 75,000, महिलातर्फ 50 किलोमिटरमा प्रथम पुरस्कार 1,50,000, महिलातर्फ द्वितीय पुरस्कार 1,00,000, तृतीय पुरस्कार 75,000 रहेको छ। 16 किमी पुरुष प्रथममा 25,000, त्यस्तै दोस्रोमा 15,000, तेस्रोमा 16 किमी 5,000, 16 किमी महिलामा 25,000, कर्मशः 15,000 र 5,000 रहेको छ महिलातर्फ पनि। है त ल यो क्यास प्राइज हो, तपाईले यो प्राइज जित्नको लागि अब तयारी गर्नुस् है। अब धेरै दिन छैन, थप प्रसंगहरू हामी जोड्दै जानेछौ। यो आयोजना चाहिँ नेपाल भूतपूर्व खेलाड़ी मञ्च र विशेष सहयोग चाहिँ पश्चिम पृतना हेडक्वार्टर विजयपुरले गर्नुभएको हो। आयोजकप्रति धेरै आभार प्रकट गर्न चाहन्छौं। यस किसिमका पर्यटकीय गतिविधिले पोखरामा पर्यटनको यो चलायमान बनाउनको लागि थप सहयोग पुग्नेछ। पोखरा आसपासमा मजाले घाम लागिरहेको छ, हिजो दिउँसो नै अत्याधिक अँधेरो भएर पानी पर्यो, तपाईँले पनि मेसो पाउनुभयो होला। पक्कै पनि हिजो साँझ पोखराको अवस्था तपाईले पक्कै पनि थाहा पाइसक्नु भएको थियो कस्तो थियो भन्ने कुरा चाहिँ। एकदम ठूलो पानी पर्यो, एकैचोटि ठूलो पानी परिसके पछाडिको अवस्था पोखरामा फेरि धेरै असहज पनि महसुस हुने गर्छ। र आज चाहिँ बिहानबाटै मजाले घाम लागिरहेको छ, अब के रहन्छ अवस्था भन्ने कुरो चाहिँ तपाईलाई म थोरै अपडेट गराउँछु। आज पनि देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने र पर्सिबाट क्रमिक रूपमा मौसममा सुधार आउने भनेर भनिएको छ। यद्यपि ठूलो लगातार रूपमा वर्षा भने हुँदैन, भर्र पर्ने हिजोको जस्तै, हिजो पोखरामा त्यस्तै भयो, कोही ठाउँ परेको छ कोही ठाउँ परेको छैन, त्यस्तै नै आज पनि केही भागमा ठूलो पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। र अब सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। राजमार्गको कुराकानी गर्नुपर्दा पोखरा बागलुङ राजमार्गको मालडुङ्गा पुल मरमत सम्भार हुँदैछ। अब बेनी पोखरा सड़क पूर्ण रूपमा खुलेको छ, बेनी जोमसुङ सड़क खण्ड पनि बन्द छ। हैन बन्द छ, बन्दै छ। अब यस यो बाढीले पुर्याएको क्षतिले गर्दाखेरि त्यो निर्माणाधीन अवस्थामै छ। र यो मालडुङ्गाको पुल जुन छ यो बागलुङलाई जोड्ने पर्वतबाट त्यो पनि निर्माणाधीन अवस्थामै छ। अहिलेको लागि त्यो नाका पनि प्रयोग गर्न सकिने अवस्था छैन। र अर्को कुरा के छ त भन्दाखेरि अब पृथ्वी राजमार्ग एकदम खुला छ, यात्रा गर्नको लागि तपाईँलाई सुरक्षित तरिकाले यात्रा गर्न सक्नुहुनेछ। पोखरा हुँदै स्याङ्जा, पोखराबाट स्याङ्जा हुँदै यता बुटोल भैरवतिर जाने पनि एकदमै खुला छ। है त ल मैले थोरै अपडेट गराएँ। अब पोखरामा पनि निर्वाध रूपमा गाडीहरू चलिरहेका छन्, अफिस सरकारी कार्यालयहरू सबै खुला छन्, सबै आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ। कोही घरमै, कोही खाना बनाउँदै खाँदै अथवा अफिसतिर, अथवा कोही गाडी चलाउँदै हुनुहुन्छ होला, कोही पसलमा बसेर रेडियो अन्नपूर्ण सुन्दै आफ्नो काम अगाडि बढाइरहनु भएको छ होला। ठ्याक्कै मिलाएँ मैले, होइन त मुसुमुसु हाँस्दै हुनुहुन्छ होला। हाम्रो गुरुजीले स्टेयरिङ अलि राम्रोसँग दौडाउनुहोस् होइन समातेर गाडीलाई। ल ओके, त्यही नै यो कुराहरू। अब गाउँघरतिर हो भने आफ्नो काम गर्दै यताउता ट्याक्क टुक्क होइन, यही नै छन् कुराहरू। अब पछिल्लो अपडेटहरू भन्नुपर्दाखेरि त्यस्तो खासै केही देखिएको छैन। तपाईँलाई मैले त्यस्तो जानकारी भएको खण्डमा जोड्ने नै छु। बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै अरे। ल पोखरामा नियमित रूपमा फ्लाई दुवैको एयर आइरहेको छ, दुवैबाट पोखरा नियमित रूपमा उडान भइरहेको छ। थप प्रसंगहरूमा जोड्दै अगाडि बढ्छु। अब अहिलेको लागि भने एउटा आवाज यहाँहरूको लागि मैले प्रस्तुत गर्दैछु कार्यक्रम पोखरा कलिनमा, चलचित्र बाबाट एक योद्धा। यो आवाज यहाँहरूको लागि, यो चलचित्र अहिले हलहरूमा प्रदर्शन भइरहेको छ।

0: ओके चलचित्र बाबाट यो आवाज यहाँको लागि मैले प्रस्तुत गरेँ जुन चलचित्र अहिले हलहरूमा प्रदर्शन भइरहेको छ कार्यक्रम पोखरा कलिनमा श्रोतमा एकैछिन म कमर्सियल ब्रेक राख्छु ब्रेक पछाडि आउनेछु कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
5: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेड क्वार्टर विजयपुरको विशेष सहयोगमा
4: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
5: विशेष सहयोग
4: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेड क्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716 98-560-88-44 वेबसाइट www.pokharamarathon.org फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560 10 31 97 150 010 31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: दुर्गाको पिटाउको दुख्न छिनमै दुर्गा दे, झन्डु बाम एक बाम तीन काम, झन्डु बाम दुर्गाको पिटाउको दुख्ने छिनमै आरा।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: Hyponia. Extreme energy drink.
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-595-728 मोबाइल 98560-27-29 संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161 5781

0: Hello, Okara calling.
1: सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामी रहेका छौं पोखराको गैरा पाटन स्थित स्टुडियोबाट हिजो प्रत्यक्ष म बोलिरहेको छु। मैले आज केही प्रश्नहरू सोध्नेछु तपाईँको लागि, जुन प्रश्न भनेको सामान्य ज्ञानबाट रहनेछन् र केही जानकारीहरू पनि जोड्नेछु। एउटा यो अल्ट्रा ट्रेल रेस हुँदैछ पोखराका 5 कोटहरूलाई समेटिएर 50 किलोमिटरको, यो बारेमा पनि मैले जानकारी दिने नै छु र तपाईँ फोन गर्न सक्नुहुन्छ भने 061-5340-40 मार्फत। शिवकुमार विश्वकर्माले कार्यक्रम सुनेर कमेन्ट गरिसक्नु भएको छ, लेख्नु भएको छ, मेहनत भनेको भर्याङ जस्तै हो, भाग्य भनेको लिफ्ट जस्तै हो, लिफ्ट कहिलेकाहीँ बिग्रिन सक्छ तर भर्याङले हामीलाई सधैँ माथि पुर्याउँछ। शुभप्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन भनेर हामीलाई शिवकुमार विश्वकर्माले अल द वे फ्रम पोखराको औद्योगिक क्षेत्रबाट यति बेला क्रममा कार्यक्रम सुनिरहनु भएको छ र कमेन्ट पनि गर्नुभयो, थ्याङ्क यू सो मच शिव। फेरि पनि सम्झिँदै गर्नुहोला। र हामीलाई कृष्ण परियारले पनि सम्झिनु भएको छ, म पोखरातिर छु है, जानकारी गराएँ, एकछिन पछाडि नौराडातिर जाँदैछु भनेर हामीलाई कृष्ण परियारले यति बेला पोखराको लेक साइडबाट हामीलाई कमेन्ट गर्नुभएको छ कार्यक्रम सुन्दै गर्दाखेरि, थ्याङ्क यू सो मच कृष्ण, सम्झिँदै गर्नुहोला। ओके, 061-5340-40 मार्फत तपाईँ आउन सक्नुहुन्छ, स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ। होइन, मैले तपाईँलाई आग्रह गरिरहेको छ, आज सामान्य ज्ञानका 10 प्रश्न मैले सोध्नेछु र यदि तपाईँले प्रश्नको सही जवाब दिनुभयो भने लक्की ड्रमा तपाईँ पढ्नुहुन्छ र लक्की ड्र मार्फत तपाईँले प्राइज हात पार्न सक्नुहुन्छ। प्राइज भन्दा नि आकर्षक गिफ्ट ह्याम्पर तपाईँले हात पार्न सक्नुहुन्छ, जुन नेपाल भूतपूर्व खेलाड़ी मञ्चले उपलब्ध गराउने हो। तपाईँलाई थाहा नै छ नेपाल भूतपूर्व खेलाड़ी मञ्चले जुन हिसाबले रेडियो अन्नपूर्णसँग सहकार्य गरिरहेको छ त्यही हिसाब अन्तर्गत नै हामी छौं। पक्कै पनि एउटा पोखरामा दौड़ संस्कृतिको विकास गर्न र एउटा पोखरामा अन्तर्राष्ट्रिय स्तरको म्याराथन दौड़ाउने यो संस्था, जुन नेपालमै एउटा संस्था हो, जुन भूतपूर्व खेलाड़ी मञ्च भनेर गठन भएको छ, जसको एउटा चर्चा र परिचर्चा देशदेखि विदेशसम्म हुने गरेको छ। ओके, ल अघि कार्यक्रम पोखरा कलिनमा तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ, स्टुडियोको टेलिफोन नम्बर 061-5340-40 मार्फत। म अल्ट्रा रेसको बारेमा नै थोरै जानकारी दिन्छु यहाँलाई, कार्यक्रम सुन्दै गर्दाखेरि तपाईँलाई पनि थप जानकारी होस् भन्ने हिसाबले। र यो जुन 50 किलोमिटरको अल्ट्रा रेस छ, यो रेसले चाहिँ एउटा कास्कीकोटको ऐतिहासिक दरबारबाट शुरू हुन्छ, जहाँ धावकहरूले प्राचीन धरोहर स्थलहरू, धार्मिक स्थानहरू, पुराना पदमार्गहरू, गाउँहरू, वनजंगल, खोला, नदीहरू र झरनाहरू पार गर्दै उत्तरतर्फ अन्नपूर्ण हिम श्रृंखलाका मनमोहक दृश्यहरू अवलोकन गर्छन्। पोखराको सुन्दर फेवातालको शिर रहेको सुन्दर प्राकृतिक छटाले यस यात्रालाई अझ आकर्षक बनाउनेछ। यो क्षेत्र वरिपरि वीर गोर्खालीहरूको गौरवशाली इतिहास पनि जोड़िएको छ, जहाँ गुरूङ, मगर, तामाङ समुदायका साथै ब्राह्मण, छेत्री, विश्वकर्मा, नेपाली, परियार, गन्धर्व जस्ता विभिन्न जातिहरूको समुदायको वासस्थान पनि रहेको छ। विभिन्न भाषा, संस्कृति, परम्परा र जीवनशैली यस समूहले नेपालको सामाजिक तथा सांस्कृतिक विविधताको सुन्दर प्रतिविम्ब प्रस्तुत गर्नेछ। रेसले यस ट्रायल रेसले सहभागी हुने धावकहरूले केवल ऐतिहासिक पथहरू पछ्याउने मात्र होइन, प्रकृतिको साहसिक यात्राको रोमाञ्चकता पनि अनुभूति गर्नेछन्। दौड़को क्रममा परम्परागत भेडीगोठ, भैंसीगोठ, खर्कहरू, विभिन्न प्रजातिका लालीगुराँस, 200 भन्दा बढ़ी प्रजातिका सुनाखरी, जड़ीबुटीहरू, चराचुरूंगी तथा जंगली जनावरहरूको पनि वासस्थान, गाउँबस्ती र ग्रामीण जीवनशैलीका विधिहरू पक्षहरू पनि अवलोकन हुनेछ। यो रूटको अर्को विशेषता भनेको विगतमा यो भेगका नेपालीहरू भोटमा नुन लिन जाने लमजुङ, मनाङ र मुस्ताङको व्यापारिक केन्द्रको रूपमा पनि रहेको पदमार्गसँग जोड़िएको छ। यसले हाम्रो सामाजिक, आर्थिक तथा ग्रामीण जीवनसँग जोड़िएका इतिहास समेत स्मरण गराउनेछ। यो कार्यक्रम वर्षको एक दिनको कार्यक्रम मात्र नभई यो रूटलाई प्रवर्धन गरी पर्यटन प्रवर्धनमा आउने पर्यटकहरूलाई थप एक दिनको बसाई लम्ब्याउने समेत प्रमुख उद्देश्य रहेको छ। जस्तो कि अब अहिले यो एक दिनको दौड़ले मात्र यो सीमित हुँदैन, यो दौड़ चाहिँ खासमा अब एउटा पदमार्गको रूपमा पनि यसले महत्वपूर्ण पदमार्ग निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ। जस्तो कि अब आज कोही होइन पदयात्रामा निस्कनको लागि कास्कीकोट पुग्नुभयो भने उहाँ सराङकोट हुँदै तल झरेर झुप्राङकोट हुँदै त्यस पछाडि अर्मलाकोट पुगेर घाउकोट पुगेर होइन आफ्नो स्लो यात्रा पनि गर्न सक्नुहुनेछ। यसले एउटा थप पर्यटकीय गन्तव्य पोखरामा अर्को पनि बन्यो है पदयात्रा गर्नको लागि भन्ने महत्वपूर्ण सन्देश पनि बोकेको छ कि तपाईँले पक्कै पनि यो कुरा थाहा पाउनु भएको छ होला। स्टुडियोको टेलिफोन नम्बर खुला छ, साथीहरूको सहभागिताको अपेक्षा मैले गरिरहेको छु। कोही सुन्दै हुनुहुन्छ भने आउनुहोस् एकछिन गफगाफ गरौं के छ र होइन तपाईँको त्यो के भन्छ ठ्याक्कै बोल्ने कलाको पनि विकास हुन्छ होइन एउटा कन्फिडेन्ट पनि बढ्छ कि होइन म तपाईँको अब फलानाले सुन्छ र सुन्दैन भन्ने कुरासँग नो म्याटर कि होइन हामी 3 करोड नेपालीले सुनिरहनु भएको छ भनेर बोल्ने हो कि होइन सुन्छ सुन्दैन जान्दछ जान्दैन भन्ने कुरा त आफ्नै ठाउँमा छ नि। अरूको लागि टेलिफोनमा एकजना श्रोता आउनु भएको छ, उहाँलाई स्वागत गरिहालौँ। नमस्ते।
2: हेलो, नमस्ते, गुड मर्निङ साविनजी। नमस्ते।
1: गुड मर्निङ गणेश, के छ हाल खबर?
2: हजुर एकदम ठिक छ, राम्रो छ सबै।
1: अनि सुनाउनुहोस् माटी पानीतिर के के हुँदैछ?
2: सबै राम्रै छ। अब अब दसैँ पनि अब नजिकै त नजिक अलिक दसैँको पहिला पहिला दसैँको भाइस कस्तो आउँथ्यो अलिक आगो जस्तो भान।
1: तपाईँले एकदम सही भन्नुभयो। हिजो पनि म एउटा कार्यक्रममा पुग्दाखेरि यस्तै यस्तै कुरा आएको थियो कि किनकि अहिले एकदमै बाढी पहिरोले धेरै वितण्डा मच्चायो होइन त्यसले गर्दाखेरि पनि त्यति रमाएर दसैँ मनाउने भन्ने चाहिँ छैन कि
2: हजुर सबै बाढी पहिरो अस्ति अनि फेरि अहिले पछि यता सबै
1: अब कोही घरतिर जाउन त भनेर यो बेलामा गाउँतिर जाउन त भनेर सरासर गाडीमा जान सक्ने अवस्था पनि छैन ल हेर्नुहोस् होइन ठाउँ ठाउँमा बाटोहरू पनि बिग्रिएका छन्। अनि फेरि कस्तो हुन्छ भन्दाखेरि अर्को कुरा अब यो महिना त अब असोज महिना त पहिला दसैँ चाहिँ चैतमा थियो अरे कि अनि चैतमा अब हावाहुरी चल्ने गर्मी पनि हुने बिस्तारै होइन अनि त्यो भएर असोज महिनालाई सारिएको थियो होइन अब असोज महिनामा पनि के हुन थाल्यो भन्दा पानी अत्याधिक पर्न थाल्यो कि अब होइन यो महिना भनेको त एकदमै राम्रो न गर्मी न जाडो होइन पानी पनि नपर्ने न्यानो हुने होइन धेरै चिसो पनि नहुने त्यस्तो बेला हो नि त असोज महिना भनेको
2: न गर्मी न जाडो मौसम पनि खुल्ला है
1: अनि टक्क पानी बर्खा रोकिएर अनि त्यस पछाडि टक्क अब पानी पर्दैन भनेर खेती थन्काट्ने थन्काउने त्यसपछि टिका लगाउने होइन त्यो बेला हो कि तर के छ हिजो हेर्नुहोस् त साँझ कस्तो पानी पर्यो पोखरामा
2: त्यही नि पानी पऱ्यो भने अब त्यो बाली नालीहरू जत्त अब घाम मजाले घाम लागेपछि त अनि बाली नालीहरूले नि मजाले सुक्न त्यो बोटोमै मजाले सुक्न पाउँथ्यो अनि पछि धेरै धेरै उसमा नि राख्नु परेन छिटै भिटाउन छिटै भिटाउन पाउँथ्यो बाली नालीहरू अलि मौसमले नि अलि
1: त्यही त अब अर्को कुरा कस्तो छ भन्दा हिजो अब हिजोकै कुराकानी गर्नुपर्दा पर्वततिर यता लुम्लेतिर महामारी असिना पर्यो अरे कि हिजो अब यो बेलामा असिना पर्नु भनेको त धान बाली त सखावै हुनु हो नि
2: धान बाली मेन भन्नु खोजेको अघि पहिले बिहानको घामले दसैँ आयो
1: छैन छैन एकदम तपाईँले एकदम राइट कुरो गर्नुभयो कि ठ्याक्क बिहान ओहो कस्तो दसैँको भाइब आयो भन्छ नि होइन
2: त्यस्तो
1: छैन छैन छैन
2: त्यत्रो भइसक्यो अब यो महिनाको
1: अब होइन अहिले त यस्तो भयो अहिले त अझ दसैँ पनि अझ पछाडि भयो होइन नभए त यो बेलामा त टिका होइन अब नवदुर्गाको बेला हो नि त यो त ठ्याक्कै
2: यो बेला दसैँ भइहाल्यो यो पालि अलिक पछाडि सरेर पो है
1: नभए त यो बेलामा टिका लाउने बेला हुन थाल्यो नजिक नजिक आउँथ्यो कि 2021 होइन ठ्याक्कै त्यस्तो हुन्थ्यो अब अहिले अलिक पछाडि गएर त्यस्तो भयो तर पनि अब यो दसैँ पनि चैतबाट असोजमा सारे जस्तै अब कार्तिकतिर पुऱ्याउनु पर्ला जस्तो छ कि मौसम यस्तो भइरहेछ ल ठिक छ गणेश एकदम खुसी लाग्यो सम्झिनुहुन्छ अब दौडको बारे
2: सबै ठिकै छ कि र हजुरहरू सबै आरामै हुनुहुन्छ होला हाम्रो अन्नपूर्ण रेडियो परिवार
1: ठिकठाक छ हाम्रो शिव कुमार विश्वकर्माले जय श्री गणेश आएन भनेर कमेन्ट गरिसक्नु भएको छ है
2: ल हाम्रो शिव कुमार विश्वकर्मा अस्ति नै एकचोटि फोनमा बोलेको कुरा सुने त्यो पनि त्यो के अरे फेसबुक नचलेको भएर एकचोटि फेसबुक लाइभ नचलेको भएर एकचोटि आउनुभयो थियो त्यहाँदेखि नि उहाँको आवाज सुन्न पाइएन है अनि हाम्रो कृष्णजी पनि गरिराख्नुहुन्छ हाम्रो नौडाँडा
1: चोइस टेलर अहिले उहाँले उता सार्नु भएको छ उता यो के भन्छ त्यो वीरेन्द्र चोकमा सार्नु भएको छ वीरेन्द्र चोक भनेको कालिका क्याम्पस थाहा छ तपाईँलाई ल अमरसिंह चोकबाट तल काजी पोखरी हो ठ्याक्कै उता सार्नु भएको छ त्यो भएर अहिले त्यसलाई प्रचार प्रसार
2: चोइस टेलर
1: चाहिँ
2: तल छ अहिले हजुर अहिले नाम पनि परिवर्तन भयो छ अरे अब यसो श्रोताहरूलाई पनि यसो कहिले कहिले टप अफ गरिदिनु
1: ल है कृष्ण सुनिरहनु भएको छ भने विचार गर्नु
2: ल
1: एकदम खुसी लाग्यो
2: के अघि सुनिरहेको थिएँ म खाना खाँदै थिएँ अनि सुरुमा त सुन्न पाएन को साथीहरू कोही आउनुभयो
1: होइन तपाईँले आज श्री गणेश गर्नुभयो
2: ए ल श्री गणेश रहेछ ल त्यसो भए
1: तपाईँको लागि कति नम्बर आयो
2: आठ नम्बर रोज थियो के अरे आज फर्स्ट नम्बर ल एकै नम्बर रोज दिनु नि त आज सामान्य ज्ञानको
1: आज सामान्य ज्ञानको प्रश्न हो तपाईँको लागि एक नम्बरमा रहेको प्रश्न म राख्दैछु ध्यान दिएर सुन्नु होला है त
2: ल हुन्छ सर
1: ओके हामीमा आज यति बेला क्रममा गणेश गुरुङ हुनुहुन्छ र उहाँले नम्बर एक रोज्नु भएको छ र पक्कै पनि ओके तपाईँको लागि एक नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ है त सबैभन्दा महँगो धातु कुन हो
2: महँगो धातु सुने थिए है
1: सुन्न चाहिँ सुन्नु भएको अब अहिले मिलाउन के गर्नुहुन्छ भन्ने सबैभन्दा महँगो धातु कुन हो
2: अब झटारो हाने ल हिरा त होइन होला तर हिरा त होइन अब अरू आएन है
1: हिरै भन्नुभयो
2: अरू त आएन
1: ल ठिक छ यो प्रयास राम्रो गर्नुभएको तर पनि थोरै सफल हुन सक्नु भएन यसको सही जवाफ हो रेडियम
2: रेडियम यो के हुन्छ रेडियमको बारेमा
1: यसो अलिकति ल म थोरै अहिले जानकारी दिउँला है त सुन्दै गर्नु होला ओके नमस्ते उहाँ हुनुहुन्थ्यो हामीलाई गणेश गुरुङले माटी पाइनदेखि फोन गर्नुभएको थियो म रेडियमको बारेमा सुन्दै गर्नु होला गणेश पक्कै पनि जानकारी गराउने नै छु स्टुडियोको टेलिफोन नम्बर खुला नै छ तपाईँ पनि आउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत कार्यक्रम पोखरा कलिङ तपाईँहरूकै कार्यक्रम हो पोखरा कलिङ मार्फत तपाईँको सहभागिता हामीले लिने गर्छौं स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत 11:35 स्टुडियो घडीमा गएको छ र कुराकानीको क्रममा अगाडि बढ़िरहेको अवस्था छ मैले अघि नै ब्रेक राखिसकेँ अब एकछिन ब्रेक राख्दिन तपाईँसँग कुराकानी गर्छु भनेर म कसिरहेछु भनौँ न होइन ल विजयदशमीको टीका लगाउन पनि धेरै दिन बाँकी छैन होला केही पनि कति दिन बाँकी छ के छ म थोरै यहाँलाई अपडेट पनि गराउनेछु पक्कै पनि होइन कार्यक्रम पोखराको अलिन यहाँले सुनिरहनु भएको छ अब घटस्थापना आउन मात्र पाँच दिन बाँकी छ यो 25 गते हो दसैँको माहौल अलिक आउँदैछ त्यस पछाडि अर्को कुरा के छ त भन्दाखेरि असोजको 31 गते 11 दिन बाँकी छ फूलपाती आउनको लागि त्यस पछाडि अर्को महिना लाग्छ अर्को खनेको कार्तिक ठ्याक्कै विजयादशमीको टीका लगाउने दिन आउनको लागि देवी विसर्जन गर्ने दिन आउनको लागि 15 दिन बाँकी छ त्यो भन्दा भन्दै टीका लगाउने दिन आइ नै हाल्छ होइन त ल कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ भने स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउनुहोला तपाईँसँग कुराकानी गर्नको लागि यति बेला उनीहरूमा सबिन तपाईँको साथमै छु र कुराकानी गर्ने क्रममै यहाँहरूसँग म करिब करिब 12 बजेसम्म रहनेछु पूर्वाह्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म आउने कार्यक्रम पोखरा कलिनमा रहेका छौं यति बेला क्रममा मैले ब्रेक राख्छु ब्रेक पछाडि फेरि आउनेछु कार्यक्रम पोखरा कलिन सुन्दै गर्नुहोला

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: घर होस् या ऑफिस होटल होस् या रेस्टोरेंट छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति से अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सदै तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36-816
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: California. Extreme energy drink.
1: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी, खानी तोला।
4: खाने बीवा नासर बे, रूपाकोट ज्योति सुनचाती दुकान, महेंद्र पुलादी तोला।
3: ए, नई शाबा मारे दुकान पो मोना, नई प्रेसलाई नी, चारबा चूरा, रैया, औठी, हमेला, झोका, टॉस, सिगरी, हार, तन, चने तो होनी। जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा पोपिङ ओछे।
4: हजुर, किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै।
3: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलरी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
4: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो।
3: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-580-815, 98-560-35-815। प्रोप्राइटर दशरथ सुनार।
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।

0: Extreme energy drink.
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 शैयाको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मोटु रोग,
4: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन। फोन 061-577-553-578-969।
5: हेलो पोखरा कलिङ।

0: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन पोखरा कलिनको आजको यो मंगलबारको बसाई अन्तर्गत छौ श्रोता सहभागिता लिने कार्यक्रम हो तर श्रोता सहभागिता हामी लिन नसकिरहेको अवस्था छ कार्यक्रम पोखरा कलिन तपाईँ सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ फोटो फिल्ममा गीत सुनौ न हो दाई भन्नुभएको छ हुन्छ सुनौ के छ र श्रोता सहभागिता लिने कार्यक्रम श्रोताकै सहभागिता छैन होइन त यो भनेको त अब कार्यक्रमलाई नगर भनेको त हो नि होइन ठिक छ यसमा हामी केही गुनासो गर्दैनौ 0165340040 तपाईँहरूको लागि खुला छ आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर मार्फत यदि तपाईँ विजेता भन्नुभयो भने वा अहिलेसम्म एकजना साथी मात्र आउनु भएको छ अब उहाँले पनि सही जवाब दिन सक्नु भएन अब प्राइज आजको खेरै जाने हो जस्तो लागिरहेको छ तपाईँले मिलाउनुहुन्छ कि आउनुहोस् त कुराकानी गरौँ 0165340040 मार्फत स्टुडियोको टेलिफोन नम्बर खुला छ यदि सुन्दै हुनुहुन्छ भने हामी माझ 11 बजेबाट 12 बजेसम्म आउने कार्यक्रम पोखरा कलिनमा छौं र पोखरा कलिनको यो एक घण्टाको अवधिमा पनि हामी एकजना श्रोता साथीसँग मात्र कुराकानी गरेका छौं तपाईँ आउनुभयो भने अब दोस्रो एकजना साथी हामी माझ आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्ते
1: हेलो नमस्ते
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म लेफ्ट साइडबाट राजु परियार
0: के भन्नुभयो
1: लेफ्ट साइडबाट राजु परियार
0: राजु परियार
1: हजुर
0: ओहो लोक गायक त होइन नि नाम त ठ्याक्कै मिल्न गएछ कि तपाईँ नि गीत त गाउनुहुन्छ क्या हो
1: गीत त हल्का फुल्का यसो कहिले काहीँ गाइन्थ्यो यसो गानतिर हुँदाखेरि अब यतातिर त गाइँदैन
0: अनि के गर्नुहुन्छ लेफ्ट साइडतिर स्पेसल्ली
1: यतातिर अहिले चाहिँ मेटल सेटल हो
0: मेटल उद्योग
1: हजुर
0: ए कहाँनिर हो अन्नपूर्ण केबलकार तल भनेको त सेरीमा
1: हजुर
0: ए ल गजब यो वायुके नजिकै रहेछ होइन त
1: हजुर ठ्याक्कै त्यसैको आसपास
0: ए ल ठिक छ सुन्दै हुनुहुन्छ अहिले हामीलाई
1: हजुर हजुर
0: सुनिरहनु भएको छ
1: हजुर
0: ए
1: भन्नाले विषयवस्तु त आजको थाहा भनौँ मलाई भर्खर यसो ट्युन गरेको थिएँ यसो नम्बर पाएँ हजुरको यसो कल हान्नेको लागि
0: ए होइन ठिक छ ल विषयवस्तु त एउटा क्वेसन सोध्छु मैले तपाईँले सही जवाब दिनुभयो भने एउटा प्राइज पनि पाउनुहुन्छ है
1: हजुर के भन्नुभयो अरे
0: एउटा प्रश्न सोध्छु मैले तपाईँले एउटा नम्बर रोज्नुपर्छ
1: हजुर हजुर
0: अनि त्यो प्रश्नको सही जवाब तपाईँले दिनुभयो भने एउटा गिफ्ट ह्याम्पर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ है त
1: हुन्छ कति कति गयो
0: 1 नम्बर गइसकेको छ अरू सबै बाँकी छन् 10 नम्बरसम्म ल 2 नम्बरमा रहेको प्रश्न तपाईँको लागि है त ध्यान दिएर सुन्नुहोला ओके प्रश्न यस प्रकार रहेको छ ओके सबैभन्दा छिटो दौड़ने जनावर कुन हो
1: सबैभन्दा छिटो दौड़ने जनावर अलिक ठ्याक्कै थाहा गर्नु म त पासै भन्न चाहन्छु
0: ट्राई गर्नु न एकचोटि मिलाउनुहुन्छ कि
1: होइन नअल्झिनु नआएपछि किन अल्झिनु
0: तपाईँ गाउँघरतिर पाइने धेरै जस्तो पाइन्छ यता यो त के अरे कि पहाडी क्षेत्रतिर ल मिलाउ मिलाउ मिलाउ प्राइज प्राइज यहाँ फुत्किनु भयो कि फेरि प्रयास प्रयास प्रयास गर्नुहोस् ल भएन ल प्रयास तपाईँलाई चान्स चितुवा हो कि ल राजु एकदम खुसी लाग्यो फेरि फेरि पनि सम्झिँदै गर्नु होला है त
1: हस्
0: नमस्ते भन्नुहुन्थ्यो राजु परियार तर गायक कलाकार चाहिँ होइन है फेरि गीत त गाउनुहुन् रहेछ तर अहिले चाहिँ अब प्रयास गर्नुहोस् भन्न पनि मैले सकिनँ ए प्राइज हाम्रो कसले लाने हो त म अझै एक दुईजना साथीसँग कुराकानी गर्छु है त उहाँले मिलाउनु भयो भने उहाँले लानुहुन्छ ल अब खासै धेरै साथीसँग छैन टाइम नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ के
2: भन्नुभयो
0: हजुर हजुर भरत थापा के छ भरत हजुर भरत सुन्दै हुनुहुन्छ ए के छ हालखबर अनि काम कतिको चलिरहेछ हाम्रो होम टेन ए कता जाँदै हुनुहुन्छ भरत थापा हुनुहुन्थ्यो अब गाडीमा हिँड्दै हुनुहुँदैछ यता नयाँ बजारबाट फोन गर्नुहुन्थ्यो एघार बजेर बाहन्न मिनट गयो अब कार्यक्रमबाट आज छुटौँ है त फेरि भोलि भेटौँला अब अन्तिम अन्तिममा छौँ आजको लागि प्राइज फुत्कियो अब है एउटा गीत सुन्नुपर्नेछ आज धेरै दिन भयो गीत नसुनेको होइन फोटो फिल्ममा एउटा आवाज तपाईँको लागि छोड्दै आजको लागि फोन गर्ने गणेश गुरुङ हुनुहुन्थ्यो माटीपानीबाट राजु परियार लेक साइडबाट भरत थापा आउनुभएको थियो अन्तिममा उहाँले चाहिँ नयाँ बजारबाट फोन गर्नुभएको थियो खासै आवाज बुझ्न सकिएन प्रश्न सोध्नै पाइएन ल ठिक छ फेरि भोलिको श्रृङ्खला छ भोलि प्राइज जित्ने अवसर तपाईँको होइन त्यसको लागि तपाईँ तयारी भएर बस्नुहोला भोलिको गिफ्ट ह्याम्पर तपाईँको लागि हुनेछ र यो दशैंको अवधिमा मैले विशेष गिफ्ट ह्याम्पर ल्याउँदैछु जुनको लागि मैले प्रस्ताव गरिसकेको छु लगेज हब पोखरालाई जुन यो भाटबटेनी पछाडि रहेको छ र त्यहाँको तर्फबाट तपाईँको लागि एउटा विशेष ब्यागको व्यवस्था हुँदैछ यो तयारी चाहिँ भइरहेछ अब यो दशैंको अवधिमा नवदुर्गा शुरू भएपछि त्यो अवधिभित्र फोन गर्ने जसले धेरै पटक फोन गर्नुहुन्छ उहाँलाई अन्तिममा मैले दिनेछु यो चार पाँच दिनको अवधिमा यो कार्यक्रम मैले आयोजना गर्दैछु तपाईँ सुन्दै गर्नुहोला नछुटाउनुहोला अबका दिन थप जानकारी म पक्कै पनि दिँदै जानेछु पोखरा 50 किलोमिटर 5 कोट दौड़ हुँदैछ यो दर्ता गर्ने अन्तिम मिति अब धेरै दिन छैन असोज 22 गते दिउँसो 4 बजेसम्म हो प्राइजको व्यवस्था पनि छ दर्ता गर्नुहोला पोखरा म्याराथनको अफिसियल फेसबुक पेज मार्फत पोखरा म्याराथन मेन पेज भन्ने छ त्यहाँ गएर असोज 25 गते यो आइतबार घटस्थापनाको दिनमा दौड़ हुँदैछ पक्कै पनि भोलिका श्रृङ्खलामा पनि मैले जानकारी दिनेछु भन्दै आजको लागि फोटो फिल्ममा यो आवाज यहाँहरूको लागि छोड्दै रचना रिमालको आवाज सबैको लागि छोड्दै सबै नोडको श्रृङ्खलासम्मको लागि छुटिन्छु यारको दिन शुभ रहोस् जय होस्।

0: toilet pony, yeah. Extreme energy drink.
1: This program is brought to you by Berger Rang Bahar.
2: Upahare Upahar.
1: Lucky Drop Bumper Ma Yamaha Razor. Berger Fans.
3: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
4: टाइम चेक
5: यति बेला मध्याह्नको 12 बजेको छ
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
8: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834 अनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: बिरामी जाँच यही कार्तिक 20 गते

0: Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
2: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली
1: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
1: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भातभटनी पारी एभरेस बैंक नजिक फोन 577-007-97-623-36-816
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
6: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा सम्पर्क नम्बर 061-581 8871, मोबाइल नंबर 9844340239।

0: Extreme energy drink.
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखले ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखले ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
2: हामी गर्व गर्छौँ हाम्रो भेषभूषामा।
1: हामी गर्व गर्दछौँ पालिखले ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुचु, एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।

0: Siliconia. Extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
3: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: extreme energy drink.
1: तपाईं हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा आकस्मिक सेवा,
2: बहिरङ सेवाहरू ओपीडी,
1: बाल रोग सेवा,
2: छाला रोग सेवा,
1: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
2: जनरल मेडिसिन तथा मधुमेह सेवा,
1: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
2: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
1: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
2: आईसीयू सेवा,
1: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
2: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
1: कृत्रिम अङ्ग सेवा,
2: 24 घण्टा फार्मेसी सेवा।
1: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्जर पेंस
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुके जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: घर होस या अफिस, होटल होस या रेस्टुरांट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587266 र 5 53 834

0: sip on ya.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण

भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे। दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा। विशेष सहयोग श्री नेपाली सेना पश्चिम प्रीतना हेड क्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716 98560884। वेबसाइट www.pokharamarathon.org। फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: Mania Extreme Energy Drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई.
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.

0: फेस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईबीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए राम हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

0: बगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: ठंडु बाम
1: अब ठंडु बाम रेगुलर र अल्ट्रा बजार मा उपलब्ध छ।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेसा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-0279-29। 93.4

0: Extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: रेडियो अन्नपूर्णा 93.4।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: sip on ya.
1: Extreme energy drink.
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
2: सुत्केरी नवजात शिशु को हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856809272।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला दिउँसोको 2 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5358 34।

0: Extreme energy drink.
1: TNT Express. अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तला। फोन 0615383969। टीएनटी

0: Express the People Network.
1: तपाईं हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
3: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: California. Extreme energy drink.
1: Firta, firta, 20% sama kya firta?
2: Sahi pani chaha pani.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
1: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
0: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरानकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
1: विशेष सहयोग
0: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा। 93.4
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेप्लिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9850-6997।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
10: 93.4 ओएसआर डिजिटल एन्टरटेनिङ द नेसन

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: California.
1: Extreme energy drink.
2: Pirta, pirta, 20% sama kya pirta? Pehle pani chaha pani.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
4: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816।
6: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-9804-46525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोस हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188371, मोबाइल नम्बर 9844340239।

0: California.
1: Extreme energy drink.
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-607-29।

0: स्वाद जसले सम्बन्ध गास्त ज्ञान मसला। गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01615901625901363।

0: रेडियो अन्नपूर्णा 93.4।
1: कस्तो मिठो सुगन्ध, आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
2: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
3: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: sip on your extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: वर्ज पेंट।
10: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्। इन्फोमेटिक्समा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक

0: भएको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3T मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 0161 91 7 28, मोबाइल 99 560 027 29।

0: California. Extreme energy drink.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।

0: Mania, extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटिनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-816

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: Siphonia. Extreme energy drink.
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9763-36816
3: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो
4: हेलो अलिक ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061433342 433-640

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
9: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
8: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुक्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
9: विशेष सहयोग
8: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716 98 अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188 71, मोबाइल नम्बर 9849340239।

0: sip on ya. Extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ
2: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-0329।

0: extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com

0: काम झंडू बाम।
1: अब झंडुबाम रेगुलर र अल्ट्रा बजार में उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसाला।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: sip on your extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
2: ज्ञान मसाला 93.4

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558597903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: বাকসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सरानकोट, झुप्राङ कोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम कीर्तना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने। कांग्रेस उपसभापतिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको उम्मेद्वारी दर्ता। सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश, अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़ने। दशैंका लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने। लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने। भोटेकुसी बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा अस्पतालमा आपतकाल घोषणा। र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, 11 टीम सहभागी। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभार सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा सात प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल बुधबार बिहान 10:30 बजे पुनः हुनेछ। बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनु भएको छ। विवादित यता गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेले उपसभापति पदमा उम्मेद्वारी दिनुभएको छ। पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढ़ाउन आफूले उपसभापति पदमा उम्मेद्वारी दिएको पाण्डेले बताउनु भएको छ। पार्टीभित्र र बाहिरबाट कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको भन्दै उहाँले पार्टीका सबै तह र पुस्ताका नेता कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्नु आफ्नो प्राथमिकता हुने बताउनु भएको छ। महाधिवेशनका क्रममा प्राप्त हुने सुझाव, विचार, संवाद र सहकार्यलाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिएको पाण्डेको भनाई छ। उहाँले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा शुभचिन्तकको साथ र सहयोगबाट आफू उपसभापति पदमा निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो। कास्कीका जीवन परियारले पनि सोही पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ। कास्कीबाट उपसभापति पदमा निवर्तमान सहमहामन्त्री जीवन परियार र प्रवक्ता रहनुभएका देवराज चालिसे पनि रहनु भएको छ। त्यसै गरी सहमहामन्त्री खुलातर्फको क्लस्टरमा कास्की कांग्रेसका सभापति किशोर दत्त बरालले पनि उम्मेद्वारी दिने तयारी गरिएको बताइएको छ। उम्मेद्वारी दर्ताको क्रम अहिले पनि चलिरहेको छ। कास्कीबाट केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, युवा उद्यमी कास्कीका किरण केसी, लक्ष्मी पाण्डे, नम्रता बराल, सरिता तिमलसेना पंगेनी, मीनबहादुर गुरूङ, देवीजंग गुरूङ, सौगात थापा लगायतले उम्मेद्वारी दिने बताइएको छ। महाधिवेशनमा कास्कीबाट 109 जना प्रतिनिधि सहभागी हुनुहुन्छ, जसमा कास्की क्षेत्रमा 1 बाट 31 जना, 2 बाट 38 जना, 3 बाट 40 जना सहभागी रहेको बताइएको छ। सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिश हुनुभएको छ। मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्छन्, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्णक डांगी रहनु भएको छ। पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासको न्यायाधीश हुनुहुन्छ भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुनुहुन्छ। त्यस्तै डांगी यसअगाडि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको न्यायाधीश हुनुहुन्छ। न्यायाधीशमा सिफारिश 4 जनाको अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़नेछ। संसदीय सुनवाईबाट भएको छ। मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश हुनेहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर

संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले असोज 26, 27, 28 गतेको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनवाई दशैंपछि गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि कूटनैतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनवाई छिटो टुंग्याउनु पर्नेमा समिति सहमत भएको हो। छलफलका क्रममा सांसदहरूले सुनवाई प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औल्याउँदै समितिले सुनवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ। कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीको हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। प्रस्तावित 13 जना राजदूत विरूद्ध 7 वटा उजुरी परेका छन्। 2 वटा उजुरी सबै विरूद्ध परेको छ भने 5 वटा एक एकजना व्यक्ति तोकेर परेको छ। समितिले 26, 27, 28 गते सुनवाई गर्ने र 29 गते प्रतिवेदन लेखन तथा सिफारिशको काम गर्ने कार्ययोजना बनाएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायतका कूटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिएको हो। समितिको आजको बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी खोलिएको र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ। भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याणदास शर्मा र अमेरिकाका लागि चिरञ्जन थापा राजदूतमा सिफारिश हुनुभएको छ। यस्तै बेलायतका लागि अवकाश प्राप्त पूर्व प्रधान सेनापति गौरव शमशेर जंगबहादुर राणा, जापानको लागि जिज्ञान कुमार थापा, इजरायलका लागि सुरेश कुमार कर्ण र स्पेनका लागि प्राप्ति सर्जनको नाम सिफारिश गरिएको छ। यसै गरी जर्मनीको लागि सारू जोशी, ओमानका लागि डाक्टर पद्मश्री राणा, मलेसियाका लागि चुनामणी खरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंका लागि डाक्टर मञ्चला झा र साउदी अरेबियाको लागि गिरीबहादुर सुनार राजदूत सिफारिश हुनुभएको छ। यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाड़ीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुल्ला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज श्रीवालाले जानकारी दिनुभएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख जनाले काठमाडौँ उपत्यका छान्ने अनुमान छ। यस वर्षको दशैंको घटस्थापना असोज 25 गते र दशैंको मुख्य दिन विजयादशमी कार्तिक 4 गते परेको छ। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासंघका अध्यक्ष श्री टोलाले बताउनुभएको छ। अब लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्नेछ। सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने निर्णय पनि भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी काठमाण्डुका सर्वेक्षक सुविन्द्र श्रेष्ठ विरूद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ। आयोगले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति उहाँको श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दावी गर्दै 4,74,46,813.49 पैसा बिगो कायम गरेको छ। आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादा विपरीतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान अघि बढ़ाइएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति 2053 साल असार 27 देखि 2081 साल चैत्र 29 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उहाँ तथा उहाँको एका घर परिवारका सदस्यको आय व्ययको विस्तृत गणना र विश्लेषण गरिएको थियो। आयोगले अनुसन्धानका क्रममा श्रेष्ठको वैध आय तथा विभिन्न शीर्षकमा भएको खर्च र लगानीबीचको तुलना गर्दा आय स्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको जनाएको छ। गैरकानूनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उहाँको श्रीमतीको नाममा समेत रहेको आयोगको दावी छ। श्रेष्ठ विरूद्ध साविक भ्रष्टाचार निवारण ऐन 2017 दफा 15 तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन 2059 दफा 20 दफा 1 परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ। आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय कायम गरिएको विगो बमोजिम जरिवाना तथा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग दावी गरेको छ। साथै उहाँकी श्रीमतीको नाममा रहेको गैरकानूनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न सम्बन्धित कानूनी प्रावधान बमोजिम माग दावी लिएको आयोगले जनाएको छ। आयोगका अनुसार गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा अन्य व्यक्तिका नाममा राख्ने कार्य पनि अनुसन्धानको दायरामा ल्याइएको हो। सोही आधारमा श्रेष्ठ तथा उहाँको श्रीमतीको नाममा रहेको सम्पत्ति सम्बन्धी विवरण अनुसन्धान गरी कानूनी कार्यवाहीको लागि आरोप पत्र तयार गरिएको हो। यसपालिको दशैं घमाइलो हुने सम्भावना रहेको मौसमविदहरूले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलका अनुसार अहिले

0: पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकोले यसपालिको दशैं घमाइलो हुने सम्भावना धेरै छ। अर्को प्रणाली तत्काल नआएसम्म दशैंमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ। तर यसपालिको मौसम प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको उहाँले बताउनु भएको छ। यसपालिको दशैं आउँदो आइतबार घटस्थापनादेखि शुरू हुँदैछ। केही दिन यता देशको पूर्वी र मध्य भेगमा मनसुनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय छ। पश्चिमी भेगबाट मनसून बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमै मनसून बाहिरिने सम्भावना छ। तर मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावका कारण पानी पर्नेछ। अहिलेलाई टाढाको यात्रा गर्दा मौसमको जानकारी लिएर र आफ्नो ठाउँको अवस्था बुझेर मात्र यात्रा गर्न मौसमविद पोखरेलले आग्रह गर्नुभएको छ। गएको असोज 9, 10 र 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले तनहुँको घिरिङ गाउँपालिका 4 करुवाटार मौतीघाट र नवलपुरको बौद्धिकाली गाउँपालिका 1 मचेडी जोड्ने झोलुङ्गी पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौलीटार लगायतका क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झोलुङ्गी पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौलीटार क्षेत्रबाट नदी पारिरहेको बौद्धिकाली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15 20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिनुभएको छ। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान राहत उत्पादन प्रोत्साहन कृषि यान्त्रिकीकरण प्रविधि हस्तान्तरण सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ। किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन् कति पशुपन्छी पाल्छन् सिंचाईको अवस्था कस्तो छ र उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचय पत्र महत्वपूर्ण हुने बताइएको छ। सरकारले किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि 2077 तथा किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 मार्फत त्यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो। केन्द्रले वास्तविक किसानको पहिचानको लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ। किसानको खेतीयोग्य भूमि सिंचाई बाली तथा पशुपन्छी उत्पादन कृषि व्यवसाय लगायतको तथ्याङ्क संकलनको आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ। कृषि जनगणना 2078 अनुसार देशभर 41,30,000 किसान रहेका छन्। अहिलेसम्म 26 लाख बढ़ी किसान सूचीकरणमा आबद्ध भएका छन्। बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई विद्युतीय इलेक्ट्रोनिक कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले मंगलबार प्रसाईसँग 2 लाख धरौटी लिएर छाड्ने आदेश दिएको हो। प्रसाईलाई असार 12 साइबर ब्यूरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवड़ाको उजुरीको आधारमा प्रहरीले उहाँलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। प्रसाईमाथि युट्युब मार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो। रसुवा भोटेकुसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीको कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यको लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीको कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 84-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदको कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकुसी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुननिर्माणको लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने उहाँले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2663 र 553-834।

साँझ छ बजेको अनुपर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएशन नयाँ बजार पोखराको 33 वार्षिक उत्सवको अवसरमा आज खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाको 33 वार्षिक उत्सवको महत्व, संस्थाको निरन्तर वार्षिक कार्यक्रम तथा अटोमोबाइल क्षेत्रको योगदान बारे प्रकाश पारेका थिए।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यो जानकारी दिनुभएको हो। विपदको कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाको लागि काम गरिरहेको उहाँले बताउनुभयो। तातोपानी नाका सञ्चालनको लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनिया पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी उहाँले दिनुभएको छ। मन्त्री लम्सालले रसुवागढ़ी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकोले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयो। मन्त्री लम्सालका अनुसार नुवाकोटको विदुरलाई ट्रेड सिटी, इण्डस्ट्रियल सिटी र सेटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना छ। त्यसका लागि गुरूयोजना तयार गर्ने काम अगाडि बढ़ाउने उहाँको भनाइ छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाको लागि पोखरापच्चे सेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलले 1,01,001 रूपियाँ सहयोग गरेको छ। बाढ़ी पीड़ित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालय परिवारले उक्त रकम उपलब्ध गराएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको दुःखमा साथ दिन सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको विद्यालयले जनाएको छ। विद्यालयले 70,000 प्रधानमन्त्री राहत कोषमा र 31,101 रूपियाँ एनपीएफसन मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी 1,01,101 रूपियाँ सहयोग गरेको हो। उक्त रकम विद्यालय प्रशासन, शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरी सहयोग गरिएको हो। दितोपत्र बजारमा शेयर कारोबारमा मापक नेप्सी परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सी परिसूचक 11.96 अंकले बढ़ेर 2,578.73 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 2 अंकले बढ़ेर 461.8 पुगेको छ। त्यसै गरी फ्लोट सूचक 0.82 अंकले बढ़ेर 177.71 पुगेको छ। आज विभिन्न कम्पनीका 89,55,230 कित्ता शेयर 13,81,19,528 मूल्यमा खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 11 उपसमूह बढ़यो भने 2 उपसमूह आज घटेको छ। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रोनको खोज तथा आईएस क्यूब न्यूट्रोनो अब्जर्भेटरी स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षीय हालजेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। आइस क्यूब न्यूट्रोन अब्जर्भेटरीले सुदूर ब्रह्माण्डमा उत्पन्न भएका न्यूट्रिनोहरूको निगरानी गर्छ। न्यूट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन्। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्साशास्त्रतर्फको विजेताको नाम घोषणा भएको थियो। अब रसायनशास्त्र बिहिबार, साहित्य शुक्रबार, शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिको लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ। अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। मंगलबारदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन्, जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। समुद्री सतहदेखि करिब 2,400 मिटर उचाइमा रहेको हाकु क्रिकेट मैदानमा प्रतियोगिता शुरू भएको युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले जानकारी दिनुभएको छ। उहाँका अनुसार उच्च उचाइमा रहेको मैदानमा देशभरका खेलाड़ीलाई प्रतिस्पर्धा गराउँदै जुम्लालाई क्रिकेटको नयाँ गन्तव्यका रूपमा चिनाउने तयारी छ। प्रतियोगितालाई खेलकुदमा मात्रै सीमित नराखी जुम्लाको पहिचान र पर्यटन प्रवर्धनसँग जोड्ने तयारी गरिएको उहाँले बताउनुभएको छ। प्रतियोगिताको विजेताले 1,00,000 रूपियाँ तथा उपविजेताले
50,000 रूपियाँ पुरस्कार पाउनेछन्। विजेता र उपविजेता टोलीका खेलाड़ीलाई पदक प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीको लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएका छन्। यो प्रतियोगिता स्थानीय खेलाड़ीको लागि अवसर भएको क्रिकेट खेलाड़ी महेश हमालले बताउनु भएको छ। यस्ता प्रतियोगिताले स्थानीय खेलाड़ीलाई राष्ट्रिय स्तरको खेलाड़ीसँग प्रतिस्पर्धा गर्ने अवसर मिल्ने र उनीहरूको क्षमता पहिचान गर्न सहयोग हुने उहाँको भनाइरहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेसको बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने। कांग्रेस उपसभापतिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको उम्मेद्वारी दर्ता, सभापतिमा गगन थापाको उम्मेद्वारी दर्ता हुने क्रम जारी। सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़ने। दशैंको लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने। लामो दूरीका गाड़ीमा 2 चालक अनिवार्य राख्नुपर्ने। भोटेपछि बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। बेल्जियमका वैज्ञानिक आल्जेनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयार्कमा आपतकाल घोषणा। र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, 11 टीम सहभागी। अब अस्त साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: Mania, extreme energy drink.
1: संस्कृति चिनाउन दौडौ, इतिहास सम्झाउन दौडौ, साहस जगाउन दौडौ, प्रकृति जोगाउन दौडौ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार, दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम कृतना हेड क्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट

0: bám tin cảm thân đồ bám.
1: Dù ta có bị đau vô tục thì chính mày ăn à.
2: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: हेलो
6: हजुर नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
8: हाँ यो कसरी सम्भव छ र, कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
7: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या, नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
9: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
10: दिपेनयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिपेनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
10: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007-9763-36-816
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 9856081331 9764111905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
12: च्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बसपाक पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9856031 9750-010-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
10: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
10: यहाँ अत्याधुनिक 3 टेसा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-027-29

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405
2: होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2977।
4: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी का लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ओ सुरेश, बिहान कता जान लागिस्?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो बाइकमा गएर आइहालम।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98560-48082, 98461-48082।
7: रंग बहार रंग बहार,
8: वर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
7: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: वर्जर पेंट।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-5275-2 6, 537-526।

0: Mania.
1: Extreme energy drink.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
6: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
7: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
6: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
7: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
6: 24 घण्टा इमर्जेन्सी सेवा
7: सम्पूर्ण ओपिडी सेवा
6: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
7: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
6: रेटिना सम्बन्धी जाँच एवं उपचार
7: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
6: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
7: आँखा छर्केको सिधा पार्ने सर्जरी
6: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
7: लेजर सर्जरी सम्बन्धी सेवा
6: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
7: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
6: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
7: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
6: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
7: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
8: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
6: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
7: स्वस्थ आँखा स्वच्छ दृष्टि
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Mania Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरानकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-2929।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
4: रेडियो अन्नपूर्ण 93.4।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
5: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
5: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
5: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
7: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856-010-31, 9750-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 9802-85-1717, 9802-85-1717।

0: Mania Extreme Energy Drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जिससे संबंध गाँस ज्ञान मसाला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ
6: रंगबहार रंगबहार
13: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
13: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
6: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ बर्जर पेन्स।
14: हेलो
15: हजुर नमस्कार।
14: हेलो
15: नमस्कार काका सुन्नु भएन?
14: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
14: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640। संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि।
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
18: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
18: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट बैंक नजिक फोन 577-007-97-623-36-816।
19: होम केयर सेवा होम केयर सेवा
20: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
19: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
20: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
19: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
20: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
19: सुत्केरी नवजात शिशुको हेरचाह,
20: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
19: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
20: डाक्टर ल्याब सेवा,
19: औषधि डेलिभरी सेवा,
20: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-277।
21: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: मगाउने
1: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्जर पेन्स
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: टाइम चेक
9: यति बेला रातिको 8 बजेको छ
10: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: here. Extreme energy drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्की कोट, सराङकोट, जुप्राङ कोट, अर्मला कोट र कहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्की कोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम पृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 0615887116, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01 5 76 458 577 903। मौकाको फाइदा उठाउनुहोस्।
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार है उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्जर पेंट।
5: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो,
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल।
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433।

0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा चार गैराबाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली
5: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।
7: च्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपाक पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।

0: Mania
1: Extreme Energy Drink.
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
6: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुहुन भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
7: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
6: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
7: फोन 0615865536। मोबाइल 9856000536। 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ
11: रंगबहार रंगबहार
12: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
11: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्ष पेन्स।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061 454 6 89 452 715

0: Mania, extreme energy drink.
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड, बरु मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाव र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: एबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सड़कलाई लिएर चिन्ता।
1: टिकट दिनु ठूलो कुरा होइन, सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्रका एआईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
2: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्, सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचना नै दिँदैन।
0: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: फडिन्द्र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेना बारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्। र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्यूट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हालसनलाई दिने घोषणा गरिएको छ। द रोयल स्वीडिश एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्यूट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले हालसनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुल्ला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
4: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले एकचोटि भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
0: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
1: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यस कारणले सड़कलाई पहिलो प्राथमिकता राज्यले छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवत जावत गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
0: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
5: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा डेनी तातोपानी पाटो अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ, यो अलिकति घाम लाग्नुपर्छ नि त टालटुल गर्नु, त अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
0: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग, सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौँ।
2: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्दा छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै पहुँच हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ, यो हामीले पनि पत्र पत्रिकामै पढेको, त्यो चाहिँ गैर कानुनी हो। तर यसलाई यकिन गर्न चाहिँ कठिन छ, कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन, यो बाहिर आएकै छैन स्पष्ट कुराहरू। स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु हुँदैन।
6: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त, यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ?
2: हो, जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो, सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला, तर त्यो कुरा बाहिर आएको छैन।
6: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ, यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन, यहाँलाई के लाग्छ?
2: एकदम कम छ। सबभन्दा ठुलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो, सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन।
6: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ?
2: त्यो त कानूनै छ नि। राज्यका महत्वपूर्ण र गोप्य राख्नु पर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन, त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ।
6: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ?
2: एकदमै रहन्छ। राज्य अनुत्तरदायी भयो, अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले।
6: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न?
2: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ, होइन। बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो।
6: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला?
2: गर्नुपर्छ। यदि राज्य उत्तरदायी हो भने प्रष्ट कुरा त ल्याउनु पर्यो।
0: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला, साथी अशोक दाहालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एउटा प्रसंग संक्षेपमा। नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्तावबारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन्। त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए। ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन्। एका थरीले यसको विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ। यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी, देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ। जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडी का प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन्। अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन्। तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन्। प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडी का कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छन्। ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
7: तपाई यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
10: यति बेला रातिको 9 बजेको छ।
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
12: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको लागि सभापतिमा 3 जनाको उम्मेद्वारी, बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने। विजयादशमीको उत्तम सहित कार्तिक 4 गते बुधबार 10:26 बजे, घटस्थापनाको शुभ सहित असोज 25 गते बिहान 11:47 बजे। सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़ने। दशैंका लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने। लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। बोटेकोशी बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि, 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अन्नपूर्ण गाउँपालिकाका लागत साझेदारीका आयोजनाको जीसस कास्कीद्वारा अनुगमन, सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड़। बेल्जियमका वैज्ञानिक हालजेनलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार। अमेरिकामा दादुरा संक्रमण बढ़दै, न्यूयर्कमा आपतकाल घोषणा। र जुम्लामा आई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, 11 टीम सहभागी। पर्वतीय दौड़मा राज गुरूङ र अर्जुन गोदारलाई सम्मान गरिने। नेपाली कांग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गतको निर्वाचनको लागि सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरको उम्मेद्वारी परेको छ। यसै गरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति महिलामा पुष्पा भूषालले मात्र उम्मेद्वारी दर्ता गराउनु भएको छ। उपसभापति खुल्लामा डाक्टर चन्द्र भण्डारी, देवराज चालिसी, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवको उम्मेद्वारी परेको छ। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रंजित कर्णको उम्मेद्वारी परेको छ। खुल्ला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नयनसिंह महर, शंकर तिवारी, डाक्टर सुनिल शर्मा र डाक्टर सन्तोष उपाध्यायले उम्मेद्वारी दर्ता गराउनु भएको छ। महामन्त्री महिलामा डाक्टर डिला संग्रौला, डिना उपाध्याय र रीता खनालको उम्मेद्वारी परेको छ। सभापतिमा 3 जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा 1-1 जना, खुल्ला उपसभापतिमा 9 जना, समावेशी सभापतिमा 5 जना, खुल्ला महामन्त्रीमा 8 जना र महिला महामन्त्रीमा 3 जनाको उम्मेद्वारी परेको हो। यता कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल भोलि बुधबार हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनैतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलमा 7 प्रदेशका अतिरिक्त भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुनुभएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेश राज आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल बुधबार बिहान 10:30 बजे पुनः हुनेछ। बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संयोजक आचार्यले बताउनु भएको छ। सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश हुनुभएको छ। मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरेको हो। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएकाहरूमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बाग्सन, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाङ्गी रहनु भएको छ। पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलासको न्यायाधीश हुनुहुन्छ भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुनुहुन्थ्यो। त्यस्तै डाङ्गी यस अगाडि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजको न्यायाधीश हुनुहुन्छ। न्यायाधीशमा सिफारिश 4 जनाको अब संसदीय सुनवाईको प्रक्रिया अगाडि बढ़नेछ। संसदीय सुनवाईबाट अनुमोदन भएमा उहाँहरू सर्वोच्च अदालतमा नियुक्त हुनुहुनेछ। सर्वोच्च अदालतमा 21 जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल 17 जना मात्रै कार्यरत हुनुहुन्छ। यस वर्ष विजया दशमीको सायद कार्तिक 4 गते बुधबार बिहान 10:26 बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णय विकास समितिले जनाएको छ। त्यस दिन बिहान 8:49 बजे देवी विसर्जन गरी 10:26 बजेको शुभ साइदमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। अर्थात टीका लगाई माग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेको लागि यो साइत दिएको समितिका अध्यक्ष सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभएको छ। राज्य संचालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो। देवीको प्रसादको रूपमा देशका धेरै भागमा कुजागत पूर्णिमाको दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीको दिन मात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ। नेपालमा राष्ट्रिय चाडका रूपमा दशैं मनाउने गरिन्छ। दशैंमा वातावरण नै उल्लासमय बन्छ। विभिन्न पेशा र व्यवसायका क्रममा थात थलो भन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा अर्चना गरिन्छ। यस वर्ष असोज 25 गते आइतबारदेखि नवरात्र आरम्भ हुँदैछ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाको लागि बिहान 11:47 बजेको साइत शुभ रहेको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योग समेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उहाँले बताउनुभयो। असो 26 गते झण्डा फेर्ने साइत 10-7 बजे उत्तम रहेको समितिले जनाएको छ। झण्डा फेर्दा पश्चिम मोडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो। असोज 29 गते बिहिबार पचली भैरव यात्रा हुने भएको छ। असोज 31 गते शनिबार फूलवादी पर्व परेको छ। यसै दिन बिहान 7:30 बजे तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत बिहान 10:39 बजेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालराति पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी परेको छ। कार्तिक 4 गते बुधबार विजयादशमी पर्व परेको छ। नेपालीको महान पर्व बडा दशैंको हिजो मुख्य दिन हो। यस दिन देवी विसर्जनको साइत बिहान 8:49 बजे रहेको समितिले जनाएको छ। बिहान 8:49 बजे देवी विसर्जन गरी साइतमा टीका 30 बजे तुलजा भवानी यात्राको साइत जुरेको छ। तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत बिहान 10:39 बजेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालराति पर्व

छ। कार्तिक आठ गते आइतबार कोजागत व्रत र पूर्णिमा व्रत परेको छ। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले असो 26, 27 र 28 गतिको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनवाई दशैंपछि गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि कूटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनवाई छिटो टुंग्याउनु पर्नेमा समिति सहमत भएको हो। छलफलका क्रममा सांसदहरूले सुनवाई प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेका उल्लेख्दै समितिले सुनवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ। कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीको हकमा आवश्यक परे छुट्टी उपसमिति गठन गरेर छानबिन गरिने सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। प्रस्तावित 13 जना राजदूत विरूद्ध 7 वटा उजुरी परेका छन्। 2 वटा उजुरी सबै विरूद्ध परेको छ भने 5 वटा एक एकजना व्यक्ति तोकेर परेको छ। समितिले 26, 27 र 28 गते सुनवाई गर्ने र 29 गते प्रतिवेदन लेखन तथा सिफारिशको काम गर्ने कार्ययोजना बनाएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमण लगायतका कूटनैतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो। यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाड़ीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुल्ला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवालाबीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरस्वती ढोलाले जानकारी दिनुभएको छ। यस वर्षको दशैंमा झण्डै 10 लाख जनाले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। यस वर्षको दशैंको घटस्थापना असोज 25 गते र दशैंको मुख्य दिन विजयादशमी कार्तिक 4 गते परेको छ। बैठकले यात्रुको सुरक्षा सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न निर्णय पनि गरेको महासंघका अध्यक्ष श्री टोलाले बताउनु भएको छ। अब लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्नेछ। सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने निर्णय पनि भएको छ। रसुवा भोटेपछि क्षेत्रमा आएको विनाशकारी बाढ़ीको कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि दर चालू आर्थिक वर्ष 83-84 3.7% सीमित हुने विश्व ब्याङ्कले प्रक्षेपण गरेको छ। विश्व ब्याङ्कले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख छ। बाढ़ीको कारण जलविद्युत सौर्य ऊर्जा विद्युत प्रसारण र यातायात पूर्वाधारमा क्षति पुगेकाले विद्युत उत्पादन औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुने विश्व ब्याङ्कको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने विश्व ब्याङ्कले जनाएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढ़ेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आउँदो आर्थिक वर्ष 84-85 नेपालको आर्थिक वृद्धि दर 5.2% पुग्ने विश्व ब्याङ्कको अनुमान छ। यसैबीच पछिल्लो बाढ़ी पहिरो तथा जलवायुजन्य विपदको कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको सरकारले जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभएको हो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। पुनर्निर्माणको लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने उहाँले बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा महानगरपालिका 5 स्थित 12 माध्यमिक विद्यालयमा डेंगी रोग संक्रमण रोकथाम सम्बन्धी सचेतना तथा खोज नष्ट अभियान सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकारीमा सञ्चालित डेंगी रोग संक्रमण रोकथाम कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई डेंगीको संक्रमण रोकथामका उपाय र लामखुट्टेको वासस्थान नष्ट गर्ने विषयमा अभिमुखीकरण गरिनुको साथै विद्यालय परिसरमा खोज र नष्ट अभियान सञ्चालन गरिएको हो। नेपाल हेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति रमा नेपानी कोइरालाले विद्यालयका बालबालिका मार्फत समुदायसम्म डेंगी रोकथाम सम्बन्धी सन्देश पुर्याउन सकिने बताउनु भयो। विद्यालय र समुदायमा नियमित रूपमा लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिन सकेमा कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।
विद्यालयका प्रधान अध्यापक शिवप्रसाद भण्डारीले विद्यालयका शिक्षक विद्यार्थी तथा अभिभावकमा समेत डेंगी संक्रमण देखिन थालेकोले सचेतना कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। विद्यालयमा नै यस्तो कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीले सिकेका कुरा घर परिवार र समुदायसम्म पुर्याउन सक्ने भने उल्लेख गर्नुभयो। नेपाल एक्टर सोसाइटी कास्कीले वर्षायाममा कास्कीलाई डेंगीको उच्च जोखिम क्षेत्रका रूपमा मूल्याङ्कन गर्दै विगत केही वर्षदेखि

0: संक्रमण रोकथाम तथा पूर्व तयारीका कार्यक्रम संचालन गर्दै आएको छ। कार्यक्रम अन्तर्गत विद्यालयमा अभिमुखीकरण, जोखिममा रहेका समुदायमा टोल टोलमा खोज तथा नष्ट अभियान र जनचेतनामूलक गतिविधि संचालन हुँदै आएका छन्। अभियानका क्रममा पानी जम्ने भाँडाकुँडा, बोतल, प्लास्टिक जन्य सामग्री, सीसी तथा बिर्का, फूलदानी, फ्रिज पछाडि जम्ने पानी र एसीबाट निस्कने पानी लगायत लामखुट्टेको प्रजनन स्थल बन्न सक्ने स्थान पहिचान गरी सफा गर्ने तथा नष्ट गर्ने कार्य गरिएको थियो। कार्यक्रममा जलवायु परिवर्तन, अव्यवस्थित बस्ती तथा बढ़दो शहरीकरणको कारण लामखुट्टेका लागि अनुकूल वातावरण सृजना भइरहेको भन्दै घर तथा विद्यालय परिसरमा पानी जम्न नदिन, सरसफाईमा ध्यान दिन र डेंगी रोकथामको लागि समुदाय स्तरमै सक्रिय हुन आग्रह गरिएको थियो। डेंगीबाट बच्न शरीर ढाक्ने कपड़ा लगाउने, दिउँसो पनि लामखुट्टेको टोकाईबाट बस्ने उपाय अप्नाउने तथा घरहरूपर पानी जम्न नदिने विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो। डेंगी संक्रमणका क्रममा उच्च ज्वरो, शरीर तथा जोर्नी दुख्ने, टाउको दुख्ने, आँखाको गड़ी वरिपरि दुख्ने तथा शरीरमा भिमिरा देखिने जस्ता लक्षण देखिन सक्ने भएकोले यस्ता लक्षण देखिएमा स्वास्थ्य कर्मीको सल्लाह लिन आग्रह गरिएको थियो। कार्यक्रममा चिकित्सकीय सल्लाह बिना औषधि सेवन नगर्न समेत सचेत गराइएको थियो। विशेष गरी डेंगीको शंका लागेका बिरामीले स्वास्थ्य कर्मीको सल्लाह बमोजिम उपचार तथा औषधि सेवन गर्नुपर्नेमा जोड़ दिइएको थियो। विद्यालयमा आयोजित कार्यक्रममा करिब 90 जना विद्यार्थी प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने विद्यालयका अन्य विद्यार्थी समेत गरी करिब 370 जना अप्रत्यक्ष रूपमा लाभान्वित भएको जनाइएको छ। कार्यक्रममा शिक्षक नायक राधा तिमलसेना, विद्यालय स्वास्थ्य कार्यक्रमकी नर्स अञ्जना सिग्देल लगायतले डेंगी रोकथामको विषयमा धारणा राख्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यक्रम फोकल पर्सन तथा सूचना अधिकारी नवराज भण्डारी र कर्मचारी दीपकनाथ भण्डारीले कार्यक्रम सहजीकरण गर्नुभएको थियो। जुनियर रेडक्रस सर्कलकी अध्यक्ष मीना डाङ्गीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। जिल्ला समन्वय समिति जीसस कास्कीले अन्नपूर्ण गाउँपालिकामा लागत साझेदारीमा निर्माणाधीन तथा सम्पन्न विभिन्न आयोजनाको अनुगमन गरेको छ। जीसस कास्कीका प्रमुख लीलाद्र पौडेलको नेतृत्वमा भएको अनुगमनमा जीसस कास्कीको 60% र अन्नपूर्ण गाउँपालिकाको 40% लागत साझेदारीमा सञ्चालित आयोजनाको स्थलगत निरीक्षण गरिएको हो। अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका 3 को वडा भवन ट्रस्ट निर्माण, बहादुरी माध्यमिक विद्यालयको चमेना गृह निर्माण, वडा नम्बर 6 स्थित संगम माध्यमिक विद्यालय भवन मर्मत तथा वडा नम्बर 1 को स्वास्थ्य चौकी तथा वडा कार्यालय भवनको कम्पाउण्ड पर्खाल र तारबार निर्माण योजनाको निरीक्षण गरिएको जीसस कास्कीले जनाएको छ। अनुगमनका क्रममा जीसस कास्कीका प्रमुख पौडेलले केही आयोजनामा निर्धारित मापदण्ड र गुणस्तर अनुसार काम नभएको पाइएको भन्दै तत्काल सुधार गर्न आग्रह गर्नुभयो। उहाँले विकास निर्माणका योजनामा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड़ दिनुभयो। अनुगमन टोलीमा अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने जीसस कास्कीका सदस्य द्वय बालिका सुवेदी र गणेश बहादुर जीसी, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर महेश पोखरेल सहित प्राविधिक तथा कर्मचारी र स्थानीय प्रतिनिधिको सहभागिता रहेको थियो। जीसस कास्कीले लागत साझेदारीमा सञ्चालित योजनाको नियमित अनुगमन मार्फत निर्माण कार्यको गुणस्तर, प्रगति तथा सार्वजनिक लगानीको प्रभावकारिता सुनिश्चित गर्ने जनाएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
8: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिक्षामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही असोज 24 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-0329।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन नयाँ बजार पोखराको 33 औं वार्षिक उत्सवको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णु प्रसाद अधिकारीले संस्थाको 33 औं वार्षिक उत्सवको महत्व, संस्थाका निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एसोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताउनुभयो। संस्थाले वार्षिक उत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर पुण्य काम गरेको उल्लेख गर्दै पोखरा उद्योग वाणिज्य संघले संस्थागत कार्यहरूमा सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। आफूलाई अध्यक्ष बनाउन संस्थाको ठूलो भूमिका रहेको स्मरण गर्दै उहाँले व्यवसायको हकमा समर्पित भएर काम गर्ने र पोखरामा अटो ल्याण्ड निर्माणको विषयलाई प्राथमिकताका साथ अघि बढ़ाउने बताउनुभयो। साथै उहाँले एसोसिएशनलाई आमन्त्रित सदस्यका रूपमा समेटेर सँगसँगै अघि बढ़ने स्पष्ट पार्नुभयो। कार्यक्रमका संयोजक एवं स्वास्थ्य सल्लाहकार डाक्टर रविन्द्र श्रेष्ठले रक्तदानको महत्वमाथि जोड़ दिँदै मेडिकल साइन्सले जति नै फड्को मारेको भए पनि मानिसमा रगतको कमी पूरा गर्न रक्तदानको विकल्प नरहेको बताउनुभयो। कार्यक्रममा नेपाल रेड क्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले संस्थाले स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान जस्तो पवित्र सामाजिक कार्य आयोजना गरेर उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभयो। यसै गरी संस्थाका पूर्व अध्यक्ष सनत कुमार भट्टराईले संस्था नेपालकै पहिलो अटो मेकानिकल संस्था भएको र हाल 300-400 संस्थाहरूसँग आबद्ध रहेको जानकारी दिनुभयो। पोखरा शहरको विस्तार तीव्र गतिमा भइरहेकाले यहाँ अटो ल्याण्डको आवश्यकता औल्याउँदै त्यसको पहल गर्न उहाँले अनुरोध गर्नुभयो। कार्यक्रममा अग्रज रक्तदाता एवं संस्थाका प्रेस सल्लाहकार कृष्णबहादुर थापाले अग्रजहरूले बसालेको बलियो जक्की कारण आज संस्था उचाइमा आइपुगेको उल्लेख गर्नुभएको थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर सम्वाद भइरहेको बताउनुभएको छ। आज सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेघोषी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले यो जानकारी दिनुभएको हो। विपदको कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सड़क तथा पूर्वाधार पुनर्स्थापनाको लागि काम गरिरहेको बताउनुभयो। तितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सी परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सी परिसूचक 11.96 अंकले बढ़ेर 2578.73 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 2 अंकले बढ़ेर 461.86 पुगेको छ। आज विभिन्न कम्पनीका 89,55,230 कित्ता शेयर 3,13,81,19,528 मूल्यमा खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 11 उपसमूह बढ़यो भने 2 उपसमूहको शेयर आज घटेको छ। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियमका वैज्ञानिक फ्रान्सिस हालजेनले पाउनुहुने भएको छ। अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनियोको खोज तथा आईएस क्यूब न्यूट्रोनो अब्जर्भेटरी स्थापनामा निर्णायक योगदान पुर्याए बापत नोबेल समितिले 82 वर्षीय हालजेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उहाँले 1,10,00,000 स्वीड्स क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। हिजो यस वर्षको पहिलो नोबेल पुरस्कार अन्तर्गत चिकित्सा शास्त्रतर्फको विजेताको नाम घोषणा भएको थियो। अब रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फको विजेताको नाम घोषणा हुनेछ। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कारबाट सम्मानित गरिन्छ। अमेरिकाको न्यूयोर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयोर्कको गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। यस वर्ष न्यूयोर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाइएका ग्रामीण क्षेत्रका बासिन्दा छन्। न्यूयोर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। छिमेकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1,004 जनामा दादुरा पुष्टि भएको छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको खबरमा उल्लेख छ। जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू भएको छ। कर्णाली प्रिमियर लीग केपीएल नाम दिएको प्रतियोगिता युथ फर कर्णाली क्लबले आयोजना गरेको हो। मंगलबारदेखि शुरू प्रतियोगितामा 11 टीम सहभागी छन्। कालीकोट र जुम्लाका खेलाड़ीले प्रतियोगितामा भाग लिएका छन्। जसमा जुम्ला घर भई बाहिर बस्दै आएका खेलाड़ी समेत समेटिएका छन्। प्रतियोगिता 5 दिनसम्म चल्नेछ। तेस्रो संस्करणको पर्वतीय दौड़ प्रतियोगिता 2083 को अवसरमा राजु गुरूङ लाला र अर्जुन गदारलाई सम्मान गरिने भएको छ।
खेल पर्यटन प्रवर्धनमा बुम्दी बुम्दी पर्वतीय दौड़ नाराका साथ पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर असोज 24 गते शनिबार आयोजना गर्ने प्रतियोगितामा सम्मान गरिने भएको हो। बुम्दी बुम्दीको पर्यटन प्रवर्धन तथा स्थानीय क्षेत्रको विकासमा योगदान दिने एकजना र खेलकुद क्षेत्रमा योगदान दिने एकजना गरी आयोजकले पहिलो संस्करणदेखि सम्मान गर्दै आएको प्रतियोगिताका संयोजक दिननाथ परालले जानकारी दिनुभएको छ। कास्कीका पाँच ऐतिहासिक कोटलाई समेटेर पोखरा पाँच कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना हुने भएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंचको आयोजना तथा नेपाली सेनाको पश्चिम त्रितना हेडक्वाटर विजयपुरको विशेष सहयोगमा असोज 25 गते प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगिताको 50 किलोमिटर दौड़ कास्की कोटबाट शुरू भई सैनिक आवासीय महाविद्यालय फूलबारीमा पुगेर समापन हुनेछ। प्रतियोगितामा 50 किलोमिटर र 16 किलोमिटर गरी दुई विधा राखिएको छ। दुवै विधामा महिला र पुरूषतर्फ प्रतिस्पर्धा हुनेछ। 50 किलोमिटरतर्फ महिला तथा पुरूष विजेताले जनै 1,50,000 रूपियाँ, दोस्रोले 1,00,000, तेस्रोले 75,000, चौथोले 25 र पाँचौंले 15,000 रूपियाँ पुरस्कार पाउनेछन्। 16 किलोमिटरतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः 25,000, 15,000, 10,000 र 5,000 रूपियाँ प्राप्त गर्नेछन्। रेस डिरेक्टर तेजबहादुर गुरूङले प्रतियोगिता केवल खेलकुद प्रतियोगिता नभई कास्कीका ऐतिहासिक कोट, प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई जोड्ने अभियान भएको बताउनु भएको छ। उहाँका अनुसार कास्की कोट, सराङ कोट, झुप्राङकोट, अर्मलाकोट र काउकोटलाई जोड्ने गरी यो रूटले ऐतिहासिक पदमार्ग, गाउँ बस्ती, वन जंगल, धार्मिक तथा सांस्कृतिक सम्पदा र हिमश्रृंखलाको दृश्यलाई एकैपटक अनुभव गर्ने अवसर दिने बताउनु भएको छ। नेपाल भूतपूर्व खेलाड़ी मंचका अध्यक्ष दिलबहादुर गुरूङले पोखराको पर्यटनलाई नयाँ गन्तव्य र अनुभवसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले ट्रेल रूटको नियमित प्रवर्तन गर्न सके पोखरा आउने पर्यटकको बसाई लम्ब्याउन समेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। पश्चिम पृथनापति उपरथी भोलानाथ थापाले नेपाली सेनाले खेलकुद, पर्यटन र स्थानीय क्षेत्रको प्रवर्धनमा सहकारी गर्दै आएको उल्लेख गर्दै ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई समेटेर आयोजना गरिएको प्रतियोगिताले पोखराको पहिचानलाई थप फराकिलो बनाउने बताउनुभयो। प्रतियोगिताको लागि हालसम्म 3 विदेशी धावक सहित 35 नाम दर्ता गराएका छन्। दौड़ पूरा गर्ने सबै धावकलाई फिनिशर्स मेडल तथा प्रमाणपत्र पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। नेपाली कांग्रेस पार्टीको 15 महाधिवेशन अन्तर्गत निर्वाचनको लागि सभापतिमा 3 उम्मेद्वारी, बन्द सत्रको छलफल बुधबार बिहान पुनः हुने। विजयादशमीको उत्तम सहित कार्तिक 4 गते बुधबार 10:26 घटस्थापनाको शुभ सहित असोज 25 गते बिहान 11:47 सर्वोच्च अदालतमा 4 न्यायाधीश सिफारिश, अब संसदीय चुनावको प्रक्रिया अगाडि बढ़ने। दशैंको लागि असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला हुने। लामो दूरीका गाड़ीमा 2 चालक अनिवार्य राख्नुपर्ने। भोटेकुसी बाढ़ीको असर नेपालको आर्थिक वृद्धिमा पनि 3.7% सीमित हुने विश्व ब्याङ्कको प्रक्षेपण। अन्नपूर्ण गाउँपालिकाका लागत साझेदारीका आयोजनाको जीसस कास्कीद्वारा अनुगमन, सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड़। बेल्जियमका वैज्ञानिक आल्जेनलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र जुम्लामा हाई अल्टिच्यूड ओपन T20 क्रिकेट प्रतियोगिता शुरू, 11 टीम सहभागी। पर्वतीय दौड़मा राजु गुरूङ र अर्जुन गोदारलाई सम्मान गरिने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Zirconia.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम प्रितना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 0615887016, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: आई लभ यू टु हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: वर्ज पेंट
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्युरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
4: फोन 061-572-648-572-849
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
11: नेपालीको गौरव
12: नेपालीको पहिचान
11: पालिखे ढाका टोपी
12: जसले सिल्कको शोभा बढाउँछ
11: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
13: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
11: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
12: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
11: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी
14: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
15: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर। टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
14: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यविधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9623-36-816।
16: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
17: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
16: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
17: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9852-98190।
18: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
19: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
18: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
19: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
18: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
19: फोन 530-815
18: 530-815,
19: मोबाइल नम्बर 98-65-22-871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
20: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
21: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
22: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
21: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
22: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
21: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
22: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
21: आत्मनिर्णयको अधिकार
0: अधिकारलाई मान्यता देऊ।
22: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हेलो।
23: हजुर नमस्कार।
3: हेलो
23: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
23: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
23: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
23: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: Extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: रंग बहार रंग बहार
3: वर्ज सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ज पेन्स

रेडियो अन्नपूर्ण 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।